0: श्रीराम नेउपानेले त्रिशुली 3A को सुरुङको मुख भेटिएको जानकारी दिनुभएको छ। त्रिशुली 3A जलविद्युत आयोजना 40 मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा 8 मिटर तल सुरुङको मुख भेटिएको नेउपानेले जानकारी दिनुभयो। त्रिशुली 3A जलविद्युत आयोजनामा 42 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजीमा नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ। त्रिशुली 3B आयोजनाको हालसम्म फ्रन्ट फेसमा 4 पल ड्रिलिङ सम्पन्न भएको छ। प्राप्त प्रगतिका आधारमा अहिले फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका 1 ढुङ्गे पुग्नुभएका उहाँले सिन्धुपाल्चोक स्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पार्नुभयो। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप 7 स्थानमा आज सेवा सुचारू गरेको छ। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बिटिएस साइटहरू पुनः सञ्चालनमा आएका छन्। आज सञ्चालनमा आएका साइटहरूमा रसुवा जिल्ला अन्तर्गत नेपाल चीन सिमानामा रहेको रसुवा बोर्डर साइट लगायत अप्पर सेन्जेन, छापथोके, जिपजिपे र गतलाङ साइटहरू रहेका नेपाल टेलिकमले जनाएको छ। त्यसै गरी नुवाकोटको 4 घरे तथा 4 घरे मुलाबारी बिटिएस साइट पनि पुनः सञ्चालनमा आएका छन्। नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि भदौ 14 गतेसम्मका लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै सब संकलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार राहत सामग्री वितरण तथा सब संकलन लगायतमा सरकारले गरिरहेको कामबारे आज जानकारी गराउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले सब संकलनकै लागि 2 डेडिकेटेड हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिनुभयो। युनाइटेड अरब इमिरेट्स युएई सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताउनु भएको प्राधिकरणले जनाएको छ। विश्व स्वास्थ्य संगठन WHO नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा उपचारका लागि 150,000 अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ। WHO दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष मार्फत 150,000 अमेरिकी डलर बराबरको आपतकालीन सहायता उपलब्ध गराएको विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डाक्टर निलेश बुद्धले जानकारी दिनुभयो। यसै गरी बाढी प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले 50 लाख सहयोग गर्ने भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।

0: हुन्छ।
1: अब रात तपाईँको
2: नेपाल टेलिकम राष्ट्रको संचार।
3: अब बाँकी समाचार। नेपाली काङ्ग्रेसले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड रुपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि प्रवक्ता देवराज चालिसेले 1 करोड रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गर्नुभयो। उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै तिनको पनि खोजबिन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो। रसुवाको भोटेकोसीमा गएको बाढीमा हराइरहेका मध्ये मधेस प्रदेशका 30 जना परिवारको सम्पर्कमा आएका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मध्य प्रदेशका 192 जना मध्ये आजसम्म 30 जना परिवारको सम्पर्कमा आएका हुन्। यस्तै हालसम्म सप्तरीका 49, पर्साका 40, रौतहटका 19, बाराका 25, सर्लाहीका 19, महोत्तरीका 17, धनुषाका 13 तथा सिराहाका 10 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताउनुभयो। मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिक समेत विपदको चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। साइप्रसको उत्तरी भागमा आज एक पानी जहाज दुर्घटना हुँदा कम्तीमा 90 जना बेपत्ता भएका छन्। 265 भन्दा बढी यात्रु बोकेको जहाज समुद्रमा पल्टिएपछि कम्तीमा 6 जनाको मृत्यु भएको र 172 जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। मौसम अनुकूल हुँदा पनि पानी जहाज दुर्घटना कसरी भयो भन्ने बारे अनुसन्धान सुरु गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: राजधानी प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले वैकल्पिक व्यवस्था गर्ने भएको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णवीर नजिकै त्रिशुली नदीले कटान गरेर सडक भाँसिएपछि मुलिङ काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि आवश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरुद्ध भए लगतै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याउने तयारी थालेको छ। ग्यासका धेरैजसो प्लान्ट तराईमै रहेको र त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटो मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्ने व्यवस्था गरेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। शाहले इन्धन आपूर्तिको मुख्य ब्याकअप अम्लेखगञ्ज डिपो भएकोले काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नहुने बताउनुभयो। दिन अघिको अविरल वर्षाका कारण रोकिएका अधिकांश ट्याङ्कर शनिबार नै काठमाडौँ भित्र सकेकोले तत्काल बजारमा इन्धनको कमी नहुने निगमले उल्लेख गरेको छ। सरकारले आइतबारदेखि हेलिकप्टर मार्फत बाढी प्रभावित रसुवावासीलाई दाल चामल र नुन तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण सुरु गरेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको र थप हेलिकप्टर समेत प्रयोग गरी बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाह सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले 20 सेटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघबाट विपद सहयोग स्वरूप प्राप्त ती फोन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो। उपलब्ध गराइएका कुल फोन मध्ये 10 रसुवा र 10 नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ।
3: अब खेल समाचार। एसिसी प्रिमियर कप 2026 आइतबारबाट मलेसियामा सुरु भएको छ। 10 सहभागी यो प्रतियोगिताको विजेता एसिया कपको लागि छनौट हुने एसिया क्रिकेट काउन्सिलले जनाएको छ। हालसम्म प्रतियोगिताका 2 संस्करण सम्पन्न हुँदा नेपाल र युएई एक एक पटक च्याम्पियन भएका छन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल 2 पटक एसिया कप खेल्ने लक्ष्यमा छ। रोहित कुमार पौडेलको कप्तानीमा सन् 2023 नेपाल युएईलाई हराउँदै एसिया कपका लागि छनौट भएको थियो। एसिसी प्रिमियर कपको समूह एमा नेपाल सहित हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबिया रहेका छन्। समूहमा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर छन्। नेपालको खेल तालिका अनुसार भदौ 15 बहराइन, 18 गते मलेसिया, 21 गते साउदी अरेबिया र भदौ 23 गते हङकङ विरुद्ध खेल्नेछ। नेपाली टिममा सन्दीप लामिछाने कप्तान, आसिफ शेख, अर्जुन कुमार, रोहित कुमार पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्। नेपालले सोमबार बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। एसिया कप सन् 2027 बङ्गलादेशमा हुनेछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 चार विधामा मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ। एनएसजेएफको खेलाडी छनौट समितिले आइतबार वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा 5-5 जनाको नाम सार्वजनिक गरेको हो।
0: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाडी र तराई तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह। भोटेकोशी बाढीमा मृत्यु भएका 794 जनाको शव फेला, 2502 जना अझै सम्पर्कविहीन। भोटेकोशी बाढीपछि सम्पर्कविहीनहरूको खोजीका लागि त्रिशुली 3A प्राविधिक टोली परिचालन। बाढीपछि प्रभावित नेपाल चीन सिमानामा नेपाल टेलिकमको मोबाइल सेवा सुरु। र साइप्रसमा 260 जना यात्रु सवार पानी जहाज दुर्घटना, कम्तीमा 90 जना बेपत्ता। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
5: कोशी प्रदेशमा
6: भेडेटार धनकुटा,
5: आइतबारे इलाम,
6: पत्ताले डाँडा सोलुखुम्बु
5: र सिलौटी डाँडा पाँच थर,
6: मधेस प्रदेशमा
5: जितपुर बारा
6: र गौरी डाँडा महोत्तरी,
5: बागमती प्रदेशमा
6: खुमलटार ललितपुर,
5: सिमभन्ज्याङ मकवानपुर
6: र चरीकोट दोलखा,
5: गण्डकी प्रदेशमा
6: दाउन्ने नवलपरासी, बर्दघाट सुस्ता पूर्व,
5: दुर्लुङकोट पर्वत,
6: पोखरा कास्की,
5: जोमसोम मुस्ताङ
6: र बन्दीपुर तनहुँ,
5: लुम्बिनी प्रदेशमा
6: सात दोबाटो रोल्पा,
5: बगनास काली पाल्पा,
6: रेसुङ्गा गुल्मी
5: अनि हेमन्तपुर र चौपट्टा दाङ,
6: कर्णाली प्रदेशमा
5: सिमीकोट हुम्ला,
6: खलङ्गा जुम्ला,
5: मानमा कालीकोट,
6: मुर्माटप मुगु,
5: जुफाल डोल्पा,
6: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
5: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
6: सुदूरपश्चिम प्रदेशमा
5: बुढीतोला कैलाली,
6: खोडपे बैतडी,
5: छापरी दार्चुला,
6: हेमन्तबाडा बजाङ,
5: उडीतोला डोटी
6: र काला जाग्रा पोरखेगढी बाजुरा।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: नमस्कार, कार्यक्रम हाम्रो बोलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रममा यहाँहरूले हरेक आइतबार रातको 9 बजेको समाचारपछि यसै समयमा सुन्दै आउनु भएको छ। अधिकारको खोजी र आवाज विहीनको आवाज बन्ने हाम्रो प्रयास कार्यक्रम हाम्रो बोलीमा फेरि पनि सबैलाई स्वागत छ। हामीले देख्ने र सुन्ने यो संसार कति रङ्गीन छ, तर श्रवण दृष्टिविहीन दाजुभाइ दिदीबहिनीहरूका लागि यो संसार मौन र अन्धकार हुन सक्छ। आजको हाम्रो कार्यक्रम उहाँहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्थामाथि केन्द्रित छ। राज्यको नीति र हाम्रो समाजको दृष्टिकोण उहाँहरू प्रति कति उदार छ, आज हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। आजको यस विशेष संवादका लागि हामीसँग हुनुहुन्छ बहिरा दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष, डेफलाइन इन्टरनेसनल एसिया नेटवर्कका लिडर एवं अपाङ्गता राष्ट्रिय निर्देशन समितिका प्रथम उपाध्यक्ष लाक्पा नुरु शेर्पाज्यू, जसले आफै संघर्ष गरेर स्पर्शको भाषाबाट यो समाजलाई आफ्नो परिचय दिनु भएको छ। लाक्पा नुरु शेर्पाज्यू, हाम्रो बोलीमा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद छ तपाईँलाई।
0: आरामै हुनुहुन्छ?
1: आरामै छ भन्नु पर्यो।
0: हाम्रो समाजमा श्रवण दृष्टिविहीन व्यक्तिहरूको अवस्था अन्य अपाङ्गता भन्दा फरक र जटिल छ, यसलाई तपाईँले कसरी परिभाषित गर्नुहुन्छ?
1: अब यो श्रवण दृष्टिविहीन अपाङ्गता भनेको चाहिँ एउटै व्यक्तिमा सुनाइ र हेर्नेमा चाहिँ उहाँहरूको चाहिँ समस्या आइसकेपछि यस्तो खालको व्यक्तिहरू श्रवण दृष्टिविहीन अपाङ्गता हुन्छन्। अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो समाजमा अपाङ्गता भएको व्यक्ति एकदमै पछाडि परेको छन् समाजमा। अपाङ्गताको भित्र पनि हेर्ने भने 10 अपाङ्गताको वर्ग भनेर अहिले नेपाल सरकारले चाहिँ छुट्याइदिएको छ। 10 अपाङ्गताको वर्गभित्र हेर्ने भने पनि सबैभन्दा पछाडि परेको श्रवण दृष्टिविहीन अपाङ्गता पर्छ, किनभने यस्तो खालको व्यक्तिले उसले लिनुपर्ने सूचना जम्मा 95% चाहिँ आँखा र कानबाट चाहिँ सञ्चारको सुविधाहरू लिन सक्छन् भने यस्ता खालका अपाङ्गता भएको व्यक्तिले चाहिँ जम्मा 5% मात्र चाहिँ लिन सक्छ। उनीहरूले चाहिँ नाकले सुन्ने, छालाले चाहिँ छाम्ने र जिब्रोको टेस्ट, 3 इन्द्रियले मात्रै काम गर्दाखेरि यस्ता खालका बालबच्चाहरू चाहिँ अझै पछाडि परेको र एकदम जटिल अवस्थामा छन् भनेर चाहिँ म भन्न चाहन्छु। हाम्रो यो बहिरा दृष्टिविहीन अभिभावक समाज, अङ्ग्रेजीमा चाहिँ यसलाई सोसाइटी अफ डेफलाइन प्यारेन्ट्स भन्छौँ, यो चाहिँ हाम्रो विक्रम सम्बत 2062 साल काठ 7 स्थापना भएको, करिब अब यो 20 पुरा भइसकेको छ। हामीले चाहिँ काठमाडौँ विशेष गरेर हामीले चाहिँ केन्द्रमा चाहिँ हामीले चाहिँ काम गर्छौँ र हामीले प्रदेश स्तरमा चाहिँ अहिले हाम्रो मोरङमा चाहिँ कार्यक्रमहरू चलिरहेको छ, अनि रूपन्देहीमा चाहिँ लुम्बिनी प्रदेशमा चल्दैछन् भने कास्कीमा पनि हामीले अहिले नयाँ काम चाहिँ हामीले सुरु गरिरहेको छौँ। हामीले चाहिँ त्यही नै अभिभावकहरूको सञ्जाल विस्तार गरेर उहाँहरूलाई नै त्यहाँ स्थानीय तहमा चाहिँ प्रदेश स्तरमा चाहिँ हामीले संस्था खोलिदिएर उहाँहरूले त्यो क्षेत्रमा चाहिँ काम गरिराख्नु भएको छ भने हामीले यस्ता खालका श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरूलाई अर्ली स्क्रिनिङ गर्ने, सुरुमा उनीहरूको पहिचान गर्ने, पहिचान गरेपछि उनीहरूको आइडेन्टिफिकेसन, उनीहरूको परिचयहरू चाहिँ परिचय पत्रहरू हामीले चाहिँ उनीहरूलाई चाहिँ दिलाउने कामहरू, त्यसपछि विद्यालयमा चाहिँ जोड्ने कुराहरू, त्यसपछि हस्पिटलमा लगेर चाहिँ उनीहरूको चाहिँ कान र आँखाको चाहिँ चेक जाँच गर्नेहरू, त्यसपछि अभिभावकहरूलाई यसको बारेमा अवेरनेस दिने, अभिभावकहरूको क्षमता विकास गर्ने, होइन, यस्ता खालका अपाङ्गता भएको व्यक्तिको चाहिँ परिवारहरू गरिबी गरेखा मुनि भएको भएर उनीहरूलाई चाहिँ स्वरोजगार बन्नको लागि विभिन्न तालिमहरू चाहिँ हामीले दिइरहेछौँ। अहिले पनि भर्खरै हामीले अभिभावकहरूलाई सिलाइ कटिङको भर्खरै तालिम सक्यौँ, भनेपछि योभन्दा अगाडि पनि हामीले अर्ग्यानिक खेती कसरी गर्ने भन्ने तालिमहरू पनि हामीले अभिभावकहरूलाई दिइसकेका छौँ, होइन, यस्ता खालका विविध कार्यक्रमहरू गरेर चाहिँ हामीले अभिभावकहरूलाई इन्गेज गराउने र सर्वप्रथम चाहिँ यस्ता खालका बालबालिकाले पनि गर्न सक्छन्, पढ्न सक्छन् भन्ने कुरा चाहिँ हामीले अभिभावकलाई, समाजलाई, सरकारलाई चाहिँ हामीले निरन्तर रूपमा चाहिँ एडभोकेसी गर्ने काममा चाहिँ यो संस्थाले गरिरहेछ। त्यति मात्रै नभएर अहिले म आफै चाहिँ यो डेफलाइन इन्टरनेसनल एसिया नेटवर्कको लिडर भएको भएर हामीले चाहिँ नेपालमा मात्रै नभएर साउथ एसियामा मात्रै नभएर एसियामा नै हामी यस्ता खालका श्रवण दृष्टिविहीनहरूलाई चाहिँ अहिले काम गर्नको लागि हामी चाहिँ अग्रसर भएर लागिरहेको छौँ।
0: स्थानीय तहले सरकारले जुन अपाङ्गता भएका व्यक्तिहरूको लागि सूचनाहरू प्रवाह गर्छ, ती सूचनाहरू साँच्चीकै भन्ने हो भने श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूको पहुँचमा पुगेको महसुस गर्नु भएको छ कि छैन त यहाँले?
1: होइन, अहिलेसम्म श्रवण दृष्टिविहीनको नजरबाट हेर्ने भने नेपाल सरकारले दिने चाहिँ जुन सूचना भनेको अहिलेसम्म 0 प्राय छन्, होइन, किनभने अहिले त हाम्रो दृष्टिविहीनको लागि पनि त्यस्ता खालको पहुँचयुक्त चाहिँ तपाईँको वेबसाइटहरू बनिसकेको छैनन्। बहिरा साथीहरूको लागि चाहिँ तपाईँको चाहिँ साङ्गीतिक भाषाहरूको नै अहिले साङ्गीतिक माध्यमबाट पनि सूचना प्रसार प्रचार त्यति धेरै भएको छैन भने त्यसमा पनि श्रवण दृष्टिविहीन भनेको चाहिँ यो जुन स्थानीय सरकार अथवा सङ्घीय सरकार प्रदेश सरकारले गर्ने जुन सूचनाहरू छन् त्यसमा प्राय 0 नै छ भन्नुपर्छ। विशेष गरेर यो जन्मजात श्रवण दृष्टिविहीन दिनको लागि, तर जो चाहिँ जन्म पश्चात भएको श्रवण दृष्टिबिनहरू छ उनीहरूले चाहिँ केही सूचनाहरू चाहिँ प्राप्त गरिरहेको छन् भन्ने कुरा चाहिँ हामीले जानकारीमा छ।
0: यो अवस्थाभित्र कतिपय आंशिक र कतिपय पूर्ण रूपमा प्रभावित हुनुहुन्छ होला, उहाँहरूको फरक फरक समस्याहरूलाई सम्बोधन गर्न यहाँहरूको संस्थाले कस्तो दृष्टिकोण लिएको छ?
1: अब यस्तो छ, हाम्रो संस्थाले चाहिँ विशेष गरेर यो श्रवण दृष्टिबिन अपाङ्गताको लागि काम गर्ने हो। श्रवण दृष्टिबिन अपाङ्गता जो हामीले काम गर्छौँ, जन्मजात विशेष गरेर जन्मजात श्रवण दृष्टिबिनहरू, त्यस्ता खालका व्यक्तिले आफ्नो कुराहरू आफै अभिव्यक्त गर्न नसक्ने अवस्थाको हुन्छन्, किनभने उनीहरूले कम्प्लिट रूपमा चाहिँ देख्न पनि सक्दैन, उनीहरूले सुन्न पनि सक्दैन, उनीहरूले सुने पनि उनीहरूले चाहिँ अर्थपूर्ण उनीहरूको सुनाइ हुँदैन, त्यसले गर्दाखेरि पनि उनीहरूलाई एकदमै जटिल अवस्था हुन्छ। र उनीहरूलाई चाहिँ 24 घन्टा अभिभावकहरूले चाहिँ अभिभावक अथवा उसको चाहिँ सहयोगीले निरन्तर रूपमा हेर्नुपर्ने हुन्छ, र उनीहरूको सामान्य भन्दा सामान्य दिनचर्याको कामहरू पनि अरूले गरिदिनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि यस्ता खालको अपाङ्गता भएको व्यक्तिहरूको आवश्यकताहरू धेरै छन्, यिनीहरूको फुलफिल गर्नलाई धेरै चाहिँ त्यहाँ चुनौतीहरू पनि छन्। कम्तीमा पनि एकजना हामीले चाहिँ हेर्ने मान्छे चाहिँ उनीहरूलाई राख्यो भने कम्तीमा दिनको 24 घन्टामा हामीलाई 3 मान्छे चाहिन्छ, एकजनाले 8 घन्टा हेर्दा पनि 8 × 24 गर्दाखेरि उनीहरूलाई उठ्दा सुत्दा हिँड्दा सबै अवस्थामा पनि उनीहरूलाई हामीले हेर्नुपर्ने भएर उनीहरूको चुनौती एकदमै जटिल छ। कम्तीमा हामीलाई 3 मान्छेको आवश्यकता पर्छ, नत्र भनेदेखि यिनीहरूले आफूले आफैलाई नै काम गर्ने, आफूलाई नै हिर्काउने र उनीहरूलाई चाहिँ मोबिलिटीहरूमा पनि एकदमै गाह्रो हुने, त्यसले गर्दाखेरि यस्ता खालको व्यक्तिहरूको समस्या एकदमै जटिल हुन्छन्। भने अर्को अपाङ्गता चाहिँ कस्तो हुन्छ भने जन्म पश्चातको श्रवण दृष्टिबिनहरूको अवस्था चाहिँ के हुन्छ भने कतिले चाहिँ अलिअलि देख्छन्, कतिले अलिअलि सुन्छन्, होइन, कतिले चाहिँ पुरा देख्दैन तर अलिअलि अलिअलि चाहिँ सुन्छन्, कतिले चाहिँ पुरा सुन्दैन तर अलिअलि देख्छन्। भनेको त्यस्ता खालका व्यक्ति स्वयं आफैले चाहिँ केही न केही चाहिँ काम गर्न सक्छन्, उनीहरूले विद्यालय जान सक्छन्, पढ्न सक्छन्, आफ्नो दिनचर्याको काम आफै गर्न सक्छन्। भने त्यस्ता खालका व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ त्यस्तै खालको चाहिँ ल्याङ्ग्वेजको चाहिँ हामीले विकास गर्नुपर्छ उनीहरूलाई, त्यसले उनीहरूलाई चाहिने एसेसिभ डिभाइसहरू त्यस्तै खालको चाहिँ हामीले चाहिँ उपलब्ध गराइदिनुपर्छ। उनीहरूलाई आवश्यक परेको बेला चाहिँ आंशिक सहयोगको पनि आवश्यक पर्न सक्छ, त्यस्तो बेला हामीले चाहिँ आवश्यकता पनि त्यो पुरा गरिदिनुपर्छ। र त्यस्ता खालका व्यक्तिहरूसँग कुराकानी गर्दाखेरि अलिकति नजिक गएर कुराकानी गरिदिने, अलिकति नजिक गएर चाहिँ उनीहरूसँग सङ्केत गरेर पनि उनीहरूसँग चाहिँ कुरा गर्न सकिन्छ, तर उनीहरूको चाहिँ फरक फरक व्यक्तिको चाहिँ फरक फरक अनुसारको चाहिँ आवश्यकता पर्ने हुन्छ। त्यसले गर्दाखेरि उनीहरूको आवश्यकता अनुसारको फुलफिल गर्नलाई उनीहरूको भाषागत समस्याहरूमा चाहिँ बढी हुने भएर त्यसमा चाहिँ हामीले बढी काम गर्नुपर्ने हुन्छ। यस्ता खालका अपाङ्गताले गर्दाखेरि चाहिँ उनीहरूलाई के हुन्छ भनेदेखि आत्मनिर्भर हुन एकदमै जटिल हुने, किनभने हामी श्रवण दृष्टि दिन्छौँ, श्रवण दृष्टिबिन भइसकेपछि हामीलाई पढ्नमा पनि गाह्रो हुने, स्कुल गइरहेको बच्चाले उसले चाहिँ ड्रप आउट हुने, जस्तै एउटा विद्यार्थी चाहिँ तपाईँको बाहिर स्कुलमा गएर हुन्छ तर उसले बिस्तारै चाहिँ देख्न नसक्ने अवस्था भएपछि उसले सङ्केत देख्दैन, सङ्केत नदेखेपछि ऊ स्कुल कन्टिन्यू गर्न सक्दैन। त्यस्तै एकजना दृष्टिहीन व्यक्ति स्कुल गइरहेको हुन्छ तर बिस्तारै उसको सुनाइको क्षमता चाहिँ कम हुँदै जाँदाखेरि पनि उसले चाहिँ स्कुल ड्रप आउट गर्नुपर्ने हुन्छ, किनभने दृष्टिहीन साथी व्यक्तिहरूले त सुनेर चाहिँ पढ्नुपर्ने हुन्छ, त्यस्तो कारणले गर्दा पनि उनीहरूको ड्रप आउट हुन्छ। त्यस्तो अवस्थामा हामीले म्यानेज गरिदिनुपर्छ, अलिकति अगाडि राखेर अरू विद्यार्थीहरूभन्दा अगाडि राखेर शिक्षकहरूले अलिकति ठुलो स्वरमा बोलेर अथवा शिक्षकहरू अलिकति नजिक गएर चाहिँ तपाईँको चाहिँ सङ्केतहरू गरिदिँदाखेरि त्यस्ता खालका व्यक्तिहरूले निरन्तर रूपमा पढ्न सक्छन्। अनि अब यो जन्मजात श्रवण दृष्टिबिन अपाङ्गतासँग चाहिँ श्रवण दृष्टि मात्र नभएर अन्य तपाईँको अपाङ्गताहरू पनि जोडेर आउन सक्छन्, जस्तै श्रवण दृष्टिबिन र अटिजम, श्रवण दृष्टिबिन प्लस यो बौद्धिक अपाङ्गताहरू पनि जोडेर आउन सक्छन्। यस्ता खालका अपाङ्गता छन् भने त एकदमै गाह्रो हुन्छ, यस्ता खालका व्यक्तिहरूलाई चाहिँ निरन्तर 24 घन्टा अरूको सहयोगको आवश्यक पर्छ। यदि उनीहरूको 24 घन्टा अरूको चाहिँ उनीहरूलाई सेवा दिन सकेन भने त्यस्ता खालका व्यक्तिहरूले चाहिँ आफूले आफूलाई हार्म गर्ने, होइन, त्यस्तो अवस्थामा हुन्छन् र उनीहरूको स्वास्थ्यदेखि लिएर उनीहरूको जीवन नै जोखिम हुने पनि अवस्थाको हुन्छ यस्ता खालका श्रवण दृष्टिबिनहरू।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको एक मात्र कार्यक्रम हाम्रो बोली। आज हामी श्रवण दृष्टिविहीन दाजुभाइ दिदीबहिनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँच बारे विशिष्ट व्यक्तित्व लाक्पा नुरु शेर्पाज्यूसँग संवाद गरिरहेका छौँ। अहिले पनि धेरै श्रवण दृष्टिविहीन व्यक्तिहरू सरकारी तथ्याङ्क र पहिचानबाट बाहिर हुनुहुन्छ, यसलाई पहिचान गर्न के गर्नु पर्ला जस्तो लाग्छ यहाँको विचार?
1: अब हामीले भनिरहेको चाहिँ हामीले चाहिँ सरकारले के भनेको छ भने स्थानीय तहले यस्ता खालका व्यक्तिहरूको तथ्याङ्क राख्नुपर्छ र त्यहाँ स्थानीय तहमा जुन समितिहरू बनेको छन् यो सम्बन्धी विज्ञ मान्छेहरू राख्नुपर्छ र यस्ता अपाङ्गता सम्बन्धी जानकारी भएको विज्ञ सदस्यहरूलाई सरकारले तालिमहरूको चाहिँ निरन्तर तालिमको चाहिँ व्यवस्थाहरू गर्नुपर्छ, त्यसपछि यस्ता तथ्याङ्कहरू आउँछन्। अहिले पनि हामीसँग जति अपाङ्गता श्रवण दृष्टिबिन अपाङ्गता भएको व्यक्तिहरू जोडेको छन् उनीहरूको हामीले परिचय पत्र हेर्ने भने बहु अपाङ्गता भनेर चाहिँ दिइरहेको अवस्था छ र त्यस्ता खालका अवस्थाको अपाङ्गता अपाङ्गता भएकोलाई चाहिँ हामीले फेरि स्थानीय तहमा चाहिँ समन्वय गरेर यो खालको अपाङ्गता भएको चाहिँ श्रवण दृष्टिबिन अपाङ्गता हो, त्यसले गर्दा उनीहरूको परिचय चाहिँ श्रवण दृष्टिबिन हुनुपर्छ भनेर हामीले धेरै चाहिँ हामीले त्यसो गरेका छौँ। त्यसले गर्दाखेरि हामीले के लागेको छ भने जुन 2078 नेपाल सरकारले ल्याएको जनगणना अनुसार नेपालको श्रवण दृष्टिबिन चाहिँ 10,187 छन् भनेर भन्छन्, तर जुन व्यक्तिहरू अहिलेसम्म हामीले चाहिँ श्रवण दृष्टिबिन अपाङ्गताहरू भेट्यौँ उनीहरू सबैको परिचय पत्रमा चाहिँ के छ भने बहु अपाङ्गता छन् होइन। त्यसले गर्दा पनि हामीलाई के लाग्छ भने तथ्याङ्कमा अझै यस्ता खालको व्यक्तिहरू बढी हुन्छन् र यस्ता खालका व्यक्तिहरू जो चाहिँ जन्मजात श्रवण दृष्टिबिन व्यक्तिहरू छन् यिनीहरू चाहिँ घरभन्दा बाहिरको वातावरणमा धेरै नै कम देखिन्छ, एकाध भन्दा अरू चाहिँ देखिँदैन, किनभने यस्ता खालको व्यक्तिलाई निरन्तर रूपमा 24 घन्टा अर्काले हेरेर बस्नुपर्ने र यस्ता खालका व्यक्तिलाई बाहिर लाँदाखेरि एकभन्दा बढी चाहिँ उनीहरूलाई सहयोगीको आवश्यकता पर्ने भन्दा भएको कारणले गर्दाखेरि यस्ता खालका व्यक्तिहरूलाई सामाजिकीकरण गर्नलाई पनि एकदमै ठुलो चुनौती हुन्छ। त्यसले गर्दाखेरि सरकारले चाहिँ यस्ता खालका व्यक्तिलाई चाहिँ व्यक्तिगत सहयोगी सेवाको आवश्यकता तत्काल लागू गर्नुपर्ने अवस्था चाहिँ छ, किनभने जबसम्म एउटा परिवारले मात्रै यस्ता खालका व्यक्तिलाई चाहिँ हेरचाह गर्न सक्दैन भने यो त देशको नागरिक हो, नागरिकलाई हेर्नु त हाम्रो राज्यको जिम्मेवारी हो। त्यसले गर्दाखेरि राज्यले यस्ता खालका व्यक्तिलाई हेर्नको लागि चाहिँ व्यक्तिगत सहयोगीको आवश्यकता चाहिँ चाँडोभन्दा चाँडो सुधार गर्नुपर्छ भनेर चाहिँ हामीले सरकारसँग जोडवार माग गरेको छौँ। त्यसले गर्दा पनि मलाई के लाग्छ भने जबसम्म हामीले स्थानीय तहमै यस्ता खालका अपाङ्गता भएको अलिकति विज्ञ मान्छेहरूलाई चाहिँ हामीले समितिमा राखेनौँ तबसम्म यस्ता खालका व्यक्तिहरूको चाहिँ तथ्याङ्कमा राम्रोसितले चाहिँ तथ्याङ्क आउन सक्दैनन्। जबसम्म राम्रोसितले तथ्याङ्क आउँदैन नेपाल सरकारले बनाउने योजनाहरूमा यस्ता खालका बालबालिकाहरू जहिले पनि छुट्छन्। त्यसले गर्दाखेरि जबसम्म यस्ता खालका बालबालिकाहरू छुट्छन् यिनीहरूको जिन्दगी चाहिँ जहिले पनि एउटा घरको घरभित्र पनि एउटा कोठाको सीमित भित्र चाहिँ यिनीहरू चाहिँ बाँधिएर बस्नुपर्ने, यिनीहरू थुनिएर बस्नुपर्ने र आजकल त तपाईँको भन्नुपर्दाखेरि स्लिपिङ ट्याब्लेट चाहिँ अभिभावकहरूले खुवाएर राख्नुपर्ने बाध्यकारी अवस्था छ, किनभने एकजना अभिभावकले उनीहरूलाई हेर्न सक्दैन, अभिभावकहरूले आफ्नो परिवार चलाउनको लागि बाहिर काम गर्न जानु पर्यो, निरन्तर रूपमा यस्ता खालका बच्चालाई हेरेर बस्न नसक्ने अवस्था भएको कारणले अभिभावकहरूले स्लिपिङ ट्याब्लेट खुवाएर पनि सुधार राख्नुपर्ने अवस्था छ। उनीहरूले स्लिपिङ ट्याब्लेट खुवाएर राखेन, घरमा छोडेर राख्यो, भित्तातिर हानेर ढोकातिर हानेर सामानहरू भाँचिदिएर होइन विभिन्न खालको कामहरू गरेर चाहिँ उनीहरू बसिरहेको हुन्छ भने त्यसलाई चाहिँ अलिकति निर्मूल गर्नको लागि चाहिँ अभिभावकहरूले यस्तो कुरा पनि बाँध्ने उनेर राख्ने कुरा चाहिँ बाध्यात्मक अवस्था चाहिँ यस्तो नागरिकहरूको लागि परिरहेको अवस्था हो। यो चाहिँ हामीले तपाईँलाई भन्दा पनि एकदम दुःख लाग्दो कुराहरू हो। त्यसले गर्दाखेरि सरकारले यस्तो कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ र सरकारले हामी जस्तो अभिभावक ज चाहिँ यस्ता खालका व्यक्तिहरूलाई निरन्तर रूपमा हेरेर बसिरहेको छ यस्ता अभिभावकहरूलाई के गर्न सकिन्छ भन्ने कुरा चाहिँ यस्ता खालका अभिभावकहरूसँग छलफल गरेर नीति निर्माण गरेर कार्यविधि बनाएर कार्यान्वयन गरेन भनेदेखि यस्ता खालका अवस्था भएको बालबालिकाहरूले चाहिँ अधिकार कहिले पनि चाहिँ पाउन सक्दैनन् र पाउनलाई एकदमै कठिनाइ छ भन्ने कुरा चाहिँ हामीलाई लाग्यो। श्रवण दृष्टिबिन अपाङ्गता भएको व्यक्ति चाहिँ 2187 चाहिँ केही चाहिँ पुरुषको चाहिँ संख्या बढी छन् भने महिलाको संख्या चाहिँ करिब 4500 हाराहारीमा चाहिँ श्रवण दृष्टिबिन अपाङ्गता भएको महिलाहरू छन् भन्ने कुरा छ। अब महिलाको अवस्था श्रवण दृष्टिबिन भएको कारणले महिलाको अवस्था त झन्झन जबरजस्त छ। सबैभन्दा ठुलो च्यालेन्जिङ त के हो भने उनीहरूको निरन्तर रूपमा हुने त्यो मेन्चुरेसनको कारणले गर्दाखेरि उनीहरूलाई र अभिभावकलाई एकदमै बढी प्रताडित मेन्चुरेसन हुँदाखेरि उनीहरूलाई समस्या हुने, पेट दुख्ने होइन विभिन्न खालको चाहिँ उनीहरूको चाहिँ बिहेभियरहरू चेन्ज हुने त्यस्तो अवस्थामा त्यसलाई ह्यान्डल गर्न नसकेर अभिभावकलाई पनि एकदमै ठुलो चुनौती छ र त्यस्ता खालका महिलाहरूलाई पनि एकदमै चुनौती छ र त्यस्ता खालका महिलाहरूलाई चाहिँ कुनै बेला हामीले बाहिर हस्पिटल लानु पर्यो, कुनै सामाजिकीकरण गर्नु पर्यो होइन कुनै विद्यालय चाहिँ लानु पर्यो, विभिन्न कार्यक्रममा लानु पर्यो भने उनीहरूले त्यहाँको वातावरणको बारेमा नबुझ्दाखेरि उनीहरूको वातावरणको बारेमा बुझाउनु नसक्दाखेरि त्यहाँको चाहिँ उनीहरूले चाहिँ अस्वाभाविक उनीहरूले चाहिँ व्यवहारहरू देखाउने, उनीहरू उफ्रिने, चिच्याउने, कराउने र आफूले लगाएको लुगाहरू समेत चाहिँ उनीहरूले चाहिँ च्यात्ने र आफ्नो सहयोगी आफ्नो आमा बुवा उसलाई सहयोगी गर्ने व्यक्तिहरूको पनि लुगाहरू च्यात्ने होइन अनि आफूले आफूलाई हान्ने टेबलहरू चाहिँ बजाउने त्यस्ता खालको बिहेभियरहरू गर्छन् अनि महिलाहरूले झन् बाहिर लाँदाखेरि त अब कति अवस्थामा त के हुन्थ्यो भने यस्ता खालको बच्चाहरूलाई बाहिर लग्यो तपाईँको छेउमा चाहिँ लुगा चाहिँ उमेर पुगेको 18-19-20 वर्ष पुगेको चाहिँ किशोरले चाहिँ तपाईँको चाहिँ लुगा ब्राङ बुडुङ चाहिँ च्यात्ने होइन अनि अर्को लुगा चाहिँ लगाइदिनु पर्ने त्यस्तो खालको अवस्थाहरू पनि चाहिँ सिर्जना भएको अवस्थाहरू छ। भनेपछि जबसम्म हामीले यस्ता खालका व्यक्तिहरूको चाहिँ यो स्पर्श संचारको माध्यमबाट सानैबाट अर्ली इन्टरभेन्सन गरेर हामीले यस्ता खालका बालबालिकाहरूलाई जबसम्म विद्यालय लगेर अभिभावकलाई शिक्षा दिएर हाम्रो समाजलाई शिक्षा दिएर परिवारलाई शिक्षा दिएर जबसम्म हामीले चाहिँ यिनीहरूको बारेमा चाहिँ हामीले इन्गेज गराउँदैनौँ, उनीहरूलाई बुझाउँदैनौँ, तबसम्म चाहिँ यस्ता खालका एकदमै जटिल खालको समस्याहरू तर यो समस्याहरू बाहिर समाजमा देखिँदैन तर यो चाहिँ घरभित्रको एउटा कोठाभित्रको चाहिँ एकदम भयावह समस्या चाहिँ यस्तो अवस्थामा छ।
0: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा छ तर राज्यबाट प्राप्त सेवा सुविधा र सामाजिक सुरक्षा भत्ताबाट तपाईँहरू कतिको सन्तुष्ट हुनुहुन्छ नि?
1: अब यस्तो छ, नेपालमा जुन नेपाल सरकारले दिने सामाजिक सुरक्षा भन्ने भनेको ब्ल्याङ्केटको आधारमा छ, सबैलाई बराबर दिने भनेको छ। यहाँ करोड अरबपतिको अपाङ्गता भएको व्यक्तिले पनि त्यही सामाजिक सुरक्षा भत्ता पाउँछ, कुनै अलिकति हुने खानेले पनि त्यही खालको सामाजिक सुरक्षा भत्ता पाउँछ, र जसले चाहिँ तपाईँको दुई दिनको दुई छाक खाना, हस्पिटल जान होइन र विद्यालयसम्म पनि जान नसक्ने अवस्थाको अपाङ्गता भएको व्यक्तिले पनि त्यही सामाजिक सुरक्षा भत्ता पाउँछ। अहिले हाम्रो जस्तो पूर्ण अशक्त अपाङ्गता भएको व्यक्तिले जम्मा 4,000 रुपियाँ महिनाको चाहिँ यो सामाजिक सुरक्षा भत्ता पाउँछ भने 4,000 रुपियाँ सामाजिक सुरक्षा भत्ताले के अनि यस्तो खालको बालबालिका चाहिँ करोड अरबपतिको लागि त्यो पैसा केही पनि होइन, तर जो चाहिँ एकदमै गरिब दिनमा चाहिँ तपाईँको दुई छाक खान नसक्ने व्यक्तिको लागि यो पैसाले पुग्दैन। त्यसले गर्दाखेरि हाम्रो सरकारसँग अहिले बन्ने अब भत्तालाई पनि जुन सरकारले चाहिँ एक हिसाबमा अहिलेको नयाँ बनेको सरकारले एक हिसाबमा जाने भन्ने कुरा चाहिँ आइरहेको छ। हाम्रो कुरा चाहिँ के हो भने जो धनी अथवा जो चाहिँ गर्न सक्ने अवस्थाको छ त्यस्ता खालको व्यक्तिलाई अपाङ्गता भएको कारणले उनीहरूलाई पनि धेरै समस्या हुन्छ पारिवारिक हिसाबमा। त्यस्ता खालको व्यक्तिलाई उनीहरूले गरेको व्यापार व्यवसाय रोजगारमा उनीहरूलाई प्रोत्साहन गर्ने होइन, अनि जसलाई चाहिँ आवश्यक परेको छ त्यस्ता खालको व्यक्तिलाई चाहिँ उसको आवश्यक परेको अनुसारले चाहिँ उसलाई सामाजिक सुरक्षा भत्ता व्यक्तिगत सहयोगी त्यस्तो खालको सामाजिक सुरक्षा भत्ता लिएर आउनुपर्छ भन्ने चाहिँ हाम्रो माग छ सरकारसँग। किनभने एउटा सामान्य परिवारलाई दिनको दुई छाक खाएर एउटा कठाउँ बस्नलाई कम्तीमा पनि काठमाडौँ जस्तो ठाउँमा केही नभने महिनाको 25,000-30,000 रुपियाँ लाग्ने गरेको छ। अझै विद्यालय लानु पर्यो भने यस्तो त्यस्ता खालको व्यक्तिलाई अझ बढी खर्च लाग्छ। बरु जो निडी छ त्यस्ता खालको व्यक्तिलाई धेरै पैसा दिने र जो चाहिँ काम गरिरहेको छन् उनीहरूको अभिभावकहरू छन् भने उनीहरूको रोजगारमा छ भने बरु उनीहरूलाई अरूले 20 वर्षमा चाहिँ रिटायर हुन्छ भने उनीहरूलाई 18 वर्षमा रिटायर गराइदिऊ, 15 वर्षमा रिटायर गराइदिऊ होइन। अनि जसले चाहिँ व्यापार व्यवसाय गरिरहेको छ उनीहरूको अभिभावकहरूले भने त्यस्तो व्यापार व्यवसाय गर्ने व्यक्तिहरूको लागि केही कर छुटको व्यवस्था गरिदिऊ, सामाजिक सुरक्षा भत्ता नगदै लिनुपर्छ भन्ने छैन होइन। यस्तो खालको कार्यक्रमहरू पनि चाहिँ हामीले सरकारले जोडेर ल्याइदियो भने सरकारले जुन अहिले चाहिँ नागरिकहरूलाई दिइरहेको सामाजिक सुरक्षा भत्ताले जसलाई आवश्यक पर्छ उसलाई बढी जान्छ, जसले आवश्यक पर्दैन उसले लिँदैन, तर आवश्यक उसलाई के हुन्छ भने अभिभावकहरूलाई उनीहरूलाई व्यक्तिगत सहयोगीको आवश्यकता हुनसक्छ त्यस्तो खालका बच्चाको लागि, र त्यस्ता खालका अभिभावकहरूले जुन उनीहरूले चाहिँ रोजगारी गरिरहेछन् व्यवसाय गरिरहेछन् त्यसमा चाहिँ सरकारले केही चाहिँ त्यही मूल्याङ्कन गरेर त्यो साइडतिर चाहिँ अलिकति हेरिदियो भने सामाजिक सुरक्षा दिने तरिका पनि सरकारले फरक गरेर ल्याइदियो भने अनि त्यसमा चाहिँ अलिकति सबैजना चाहिँ सबै वर्ग चाहिँ लाभान्वित हुन्छ भन्ने हामीलाई लागेको।
0: शिक्षा र स्वास्थ्यमा समावेशी भनिए पनि व्यवहारमा कति पहुँच पुगेको छ? विशेष गरी स्वास्थ्य परीक्षण वा उपचारमा जाँदा भोग्नु पर्ने मुख्य शास्ति के हुन्?
1: अब सरकारले समावेशी शिक्षा पनि भन्छन्, अहिले विशेष शिक्षा पनि भन्छन्, तर हाम्रा खालका बालबालिकाहरू अहिले पनि तपाईँको चाहिँ केही औँलामा गर्ने बालबालिका बाहेक अहिले पनि तपाईँको चाहिँ विद्यालयमा चाहिँ भर्ना भएको अवस्था छैन। भर्ना भए पनि उनीहरूले राम्रो क्वालिटी एजुकेसन पाउने वातावरण छैन, यो खालको जनशक्तिको अभाव छ नेपालमा। अहिले पनि यस्तो खालको दक्ष जनशक्ति नेपालमा छैन भने पनि हुन्छ हामीले होइन। त्यसले गर्दाखेरि शिक्षाको कुरा धेरै टाढो छ यस्तो खालको बालबालिका लागि। अब स्वास्थ्यको लागि के छ भने यिनीहरूको स्वास्थ्य परीक्षण गर्नु जाँदाखेरि यस्तो खालको बालबालिकाले स्वास्थ्य परीक्षण गर्न नै एकदमै जटिल अवस्था छ, किनभने उनीहरूले न भनेको सुन्छ न केही गरेको देख्छ। त्यसले गर्दाखेरि उनीहरूसँग सञ्चार गर्न नै एकदम गाह्रो भएको भएर विशेष गरेर यो स्वास्थ्य कर्मीहरूसँग पनि समय एकदमै कम हुने, एकजना मान्छेलाई चाहिँ तपाईँको 2-3 मिनट भन्दा बढी टाइम दिन नसक्ने पनि अवस्था छ। त्यसले गर्दाखेरि यस्तो खालको बालबालिका चाहिँ बिहेभियर हेर्नुपर्छ हामीले। उनीहरूलाई चाहिँ 1 दिनभरि लाग्न सक्छ, 2 दिनभरि लाग्न सक्छ, 3 दिन पनि भन्दा पनि बढी लाग्न सक्छ यस्ता खालको व्यक्तिहरूको चाहिँ स्वास्थ्य उपचार गर्नको लागि। जबसम्म स्वास्थ्य कर्मीहरूले यस्ता खालको अपाङ्गताको बारेमा बुझ्दैनन्, उनीहरूलाई यो खालको कुरा हामीले बुझाउँदैनौँ, तबसम्म यस्ता खालका व्यक्तिहरू स्वास्थ्यको पहुँचभन्दा बाहिर छन्। अहिले हामीले केही काम चाहिँ यौन तथा प्रजनन अपाङ्गता भएको व्यक्तिको यौन तथा प्रजननमा पनि हामीले चाहिँ काम गर्ने प्रयास गरिरहेका छौँ। काम गर्दै जाँदाखेरि यस्ता खालका जुन श्रवण दृष्टिविहीन अपाङ्गता, अटिजम होइन, अलिकति पूर्ण अशक्त अपाङ्गता भएको अटिजम, पूर्ण अशक्त अपाङ्गता भएको बौद्धिक, पूर्ण अशक्त अपाङ्गता भएको यो चाहिँ बहु अपाङ्गता भएको र पूर्ण अशक्त अपाङ्गता चाहिँ भएको चाहिँ यो शारीरिक अपाङ्गता भएको व्यक्तिहरूसँग चाहिँ अझै पनि एकदमै ठुलो चुनौती चाहिँ हामीले देखेको छौँ। अब यसमा चाहिँ हामी जस्तो चाहिँ ओपिडिजहरू जो चाहिँ यस्ता खालका व्यक्तिहरूसँग काम गर्छन् र सरकार र अन्तर्राष्ट्रिय दात्री निकाय हामी सबै सरकारहरू निकायहरू चाहिँ मिलेर चाहिँ यसमा काम गर्नुपर्छ, काम गरिसकेपछि मात्रै यसको चाहिँ रिजल्ट राम्रो आउँछ भन्ने चाहिँ हामीलाई लागेको छ।
0: रोजगारीका अवसरहरू अहिले न्यून छन्, के राज्यले श्रवण दृष्टिविहीन व्यक्तिको क्षमता अनुसार रोजगारी सिर्जना गर्न सकेको छ?
1: अब यो श्रवण दृष्टिविहीन जन्मजातको हिसाबमा हेर्ने हो भने त हाम्रो अब यो रोजगारको कुरा त धेरै टाढाको कुरा, अघि हामीले भन्यौँ शिक्षाबाट धेरै टाढा, स्वास्थ्यबाट धेरै टाढा भनेपछि रोजगार भन्ने कुरो त अब यो अहिले हामीले कल्पना भन्न अलिक परेको कुरा, तर जन्म पश्चात भएको साथीहरूले अहिले पनि हामीले चाहिँ काम गरिरहेको छ। कोही चाहिँ शिक्षक हुनुहुन्छ, कोही चाहिँ कर्मचारीहरू हुनुहुन्छ होइन, उनीहरूले आफ्नो हिसाबमा चाहिँ काम गरिराख्नु भएको छ। कतिले चाहिँ विभिन्न तालिमहरू लिएर चाहिँ विभिन्न खालको चाहिँ यो पर्यटन सम्बन्धी कार्यक्रमहरूमा पनि उनीहरूले चाहिँ लाइसेन्सहरू लिएर बस्नु भएको छ। तर सरकारको के छ भने अरू कर्मचारीहरूलाई पनि गर्ने विभाग त्यस्तै र श्रवण दृष्टिविहीन अपाङ्गताहरूलाई गर्ने पनि त्यस्तै खालको अवस्थाहरू छन्। त्यसले गर्दा अघि मैले भने उस्ता खालकालाई सामाजिक सुरक्षा भत्ता बाहेकको अर्को सामाजिक हिसाबले अरू अर्को तरिकाले उनीहरूलाई जोड्नुपर्छ। जस्तै श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरूले जागिर खान्छ भने अरूले 20 वर्षमा रिटायर हुन्छ भने उनीहरूले 15 वर्ष रिटायर गर्नुभयो, उनीहरूले चाहिँ कुनै व्यवसाय गर्छ भने उनीहरूलाई चाहिँ सरकारले दिने करहरूमा छुट दिने होला, उनीहरूलाई चाहिँ जुन यो चाहिँ यो बिउ बुजीहरूको आवश्यक पर्छ त्यतातिर लगानी गरिदिने होला, होइन त्यस्ता खालका कार्यक्रम हामीले जोड दिनुपर्छ, उनीहरूको क्षमता अनुसारको हामीले दिनुपर्छ। हाम्रो अहिले चाहिँ के छ भने अपाङ्गता भएको अभिभावक भनौँ, होइन अपाङ्गता भएको व्यक्तिको अभिभावकहरूलाई चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ एउटा सामान्य धुप बनाउने, एउटा सामान्य चाहिँ तपाईँको चाहिँ सिलाइ कटिङको बाहेक त्योभन्दा माथि हाम्रो चाहिँ अहिले हाम्रो कार्यक्रमहरू उठ्न सकेको छैनौँ। अब हामीले चाहिँ पछि चाहिँ हामीले के गरेको छ भने बारिस्ताको तालिमहरू दिने हामी कोसिस गरिरहेका छौँ। बारिस्ताको तालिम मात्रै होइन, बारिस्ता काम दिएर हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यहाँ स्वरोजगार बनाउन पनि हामी चाहिँ त्यो अभियानमा अहिले हामी लागिरहेछौँ, होइन अब हाम्रो त्यो कार्यक्रम पनि हाम्रो चाँडै सुरु हुन्छ। र सरकारले पनि यस्ता खालका अपाङ्गताको लागि पनि हामीसँग सहकार्य गर्दा यस्ता खालको कार्यक्रम ल्यायो भने उनीहरूलाई रोजगार दिने एउटा कुरा, अर्को सामाजिक सुरक्षा भत्ता पनि उनीहरूलाई रोजगार भइसकेपछि सामाजिक सुरक्षा भत्ताको त्यति आवश्यक परेन, त्यो गर्दाखेरि उनीहरूको हाम्रो देशको नागरिक पनि हामीले आफैले स्वरोजगार बनाउन सक्छौँ भन्ने चाहिँ हामीलाई लाग्यो।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हाम्रो बोली कार्यक्रम मार्फत हामी लाक्पा नुरु शेर्पाज्यूसँग श्रवण दृष्टिविहीन व्यक्तिहरूको रोजगारी र आत्मसम्मानका विषयमा छलफल गर्दैछौ। यो संवाद उहाँहरूको अधिकार सुनिश्चित गर्न निकै महत्वपूर्ण छ। अहिले अपाङ्गताको परिचय पत्र दिने र सेवा दिने काम स्थानीय तहबाट भइरहेको छ, गरिरहेको छ स्थानीय तहले। स्थानीय सरकारले यस वर्गका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा कस्तो परिवर्तन ल्याउनु पर्ला जस्तो लाग्छ यहाँलाई?
1: पहिलो कुरा हामी स्थानीय तह र त्यहाँ काम गर्ने चाहिँ हाम्रो व्यक्तित्वहरूले सोच्नुपर्ने के हो भने यी अपाङ्गता भएको व्यक्ति पनि नेपाल सरकारको राज्यको नागरिक हुन्, पहिलो कुरा, पहिलो नम्बर एक नम्बर नागरिक हुन्। दोस्रो नम्बर, यस्ता खालका व्यक्तिलाई पनि अवसर दियो भने अन्य व्यक्तिले सर उनीहरूले काम गर्न सक्छन् भन्ने कुरा हामीलाई दोस्रो नम्बरमा चाहियो। हामीलाई अर्को कुरा, जुन हामीसँग चाहिँ यो समाजमा भएको चाहिँ यो अपाङ्गता भन्ने बित्तिकै हेर्ने नजर फरक छ, नकारात्मक नजर छ, यिनीहरूले केही पनि गर्न सक्दैन, यिनीहरू चाहिँ अपाङ्गता हुन् भन्ने नजर छ, त्यसलाई पहिला हटाउनु पर्यो, होइन? त्यसले गर्दाखेरि हामीले स्थानीय तहले यस्ता खालको अपाङ्गता हुने बित्तिकै उसले परिचय पत्र लिने बित्तिकै उसले स्वास्थ्य लिएको छ कि छैन, उसले स्वास्थ्य चेक जाँच गर्न पाएको छ कि छैन, त्यो स्थानीय तहले उसलाई बुझ्नु पर्यो। पाएको छैन भने के कारणले बुझेको छैन भनेर उसले चाहिँ त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा चाहिँ उसले चाहिँ सहजीकरण गरिदिनु पर्यो। त्यसपछि अपाङ्गता परिचय पत्र लिनै आउँदाखेरि चाहिँ यो बच्चालाई स्कुल भर्ना गरेको छ कि छैन, स्कुल पढाएको छ कि छैन, स्थानीय सरकारले त्यो पनि हेरिदिनु पर्यो, किनभने त्यो त स्थानीय सरकारको चाहिँ नागरिक हुन्। त्यो नागरिकलाई चाहिँ त्यहाँ विद्यालय गएको छैन भने केही कारणले गएको छैन, आवश्यकता के छ त्यहाँ चाहिँ विद्यालयमा भौतिक संरचनाको आवश्यकता छ कि जनशक्तिको आवश्यकता छ कि त्यहाँ स्थानीय तहको चाहिँ हेडमास्टरले चाहिँ उसलाई भर्ना लिएको छैन कि अपाङ्गता भएकै कारणले गर्दाखेरि, अथवा घरदेखि विद्यालयसम्म आउने उसलाई वातावरण चाहिँ राम्रो छैन कि, उसलाई गाडीको सुविधा छैन कि, रोडको सुविधा छैन कि भन्ने कुरा, यस्तो कुरामा चाहिँ स्थानीय सरकारले हेर्नुपर्छ, न कि यो अपाङ्गता भनेको चाहिँ हाम्रो सामाजिक सुरक्षा भत्ता खाने मात्रै हुन्, यो अपाङ्गताले केही पनि गर्न सकेनन् भन्ने खालको यस्तो नकारात्मक सोचबाट चाहिँ हामी पछाडि हट्नुपर्छ भन्ने मेरो स्थानीय सरकारले सुझाव।
0: दुर्गम भेगका श्रवण दृष्टिविहीन व्यक्तिहरू स्थानीय तहको सेवाबाट अझै पनि वञ्चित भएको देखिन्छ, सुनिन्छ। आफ्नो सेवा सुविधाको बारेमा जानकारी नै लिन सक्नु हुँदैन। उहाँहरू समक्ष राज्यको पहुँच पुर्याउन स्थानीय जनप्रतिनिधि स्थानीय सरकारलाई यहाँको सुझाव के छ?
1: अब अघि पनि मैले भने स्थानीय सरकारले पहिलो सुरुमा जो अपाङ्गता भएको अथवा नभएको नागरिक छ त्यो सबै हामी हाम्रो नागरिक हो भनेर सरकारले बुझ्नु पर्यो। अपाङ्गता भएको नभएको व्यक्तिको जति अधिकार छ अपाङ्गता भएको व्यक्तिको अधिकार पनि त्यति नै छ। त्यो कारणले गर्दाखेरि जुन अपाङ्गता भएको व्यक्तिले पढ्ने माध्यम हुन्छ, दृष्टिविहीन साथीहरूले ब्रेलबाट पढ्छ भने स्थानीय सरकारले ब्रेलको व्यवस्था गर्नु पर्यो, ब्रेल पढाउन सक्ने जनशक्तिको व्यवस्था गर्नु पर्यो। बहिरा र श्रवण दृष्टिविहीन अपाङ्गता छ भने उनीहरूलाई साङ्केतिक भाषाको चाहिँ व्यवस्था गर्नु पर्यो, साङ्केतिक भाषाको जनशक्तिको व्यवस्था गर्नु पर्यो, र तपाईँको चाहिँ श्रवण दृष्टिविहीन अपाङ्गतालाई स्पर्श सञ्चार माध्यमबाट पढाउने चाहिँ जनशक्तिको व्यवस्था गर्नु पर्यो। यो मात्र नभएर उनीहरूलाई आवश्यक पर्ने सहयोगीहरूको पनि व्यवस्था गर्नु पर्यो, किनभने उनीहरूलाई विद्यालय ल्याउन लानलाई र विद्यालयमा हुँदाखेरि पनि उनलाई आवश्यक पर्ने व्यक्तिगत सहयोगी पनि त्यो कक्षामा चाहिँ तपाईँको चाहिँ स्कुलमा चाहिँ उनीहरूले चाहिँ उपलब्ध गराइदिनु पर्यो स्थानीय सरकारले। त्यो गरिसकेपछि उनीहरूले त्यो पढिसकेपछि उनीहरूलाई रोजगारको व्यवस्था गर्ने हो कि अरू अन्य व्यक्ति सोचेर चाहिँ उनीहरूलाई पनि स्थानीय सरकारले त्यसको व्यवस्था गर्नु पर्यो। अब जुन संघीय सरकारले दिएको जो व्यक्तिको परिवार अपाङ्गता छ, गरिबी छ, उसको परिवारमा कोही पनि छैन, त्यस्ता खालका व्यक्तिलाई त्यही उनीहरूको स्थानीय तहमा पुनर्स्थापन गर्नको लागि उनीहरूलाई कोठा खोजेर हुन्छ अथवा घर बनाइदिएर हुन्छ, उनीहरूलाई सहयोगी सहितको चाहिँ त्यहाँ चाहिँ राख्ने व्यवस्था चाहिँ स्थानीय सरकारले गरिदिनुपर्छ। किनभने अब उच्च हिमाली भेगमा बस्ने नागरिकलाई काठमाडौँको सहरमा ल्याएर राख्नुलाई गाह्रो हुन्छ, सबैजनालाई एक ठाउँमा चाहिँ एउटा केन्द्रमा थुपार्न पनि मिल्दैन। त्यसले गर्दा ऊ जुन ठाउँमा छ, जुन समाजमा छ, जुन भाषा उसले बोल्छ, छ, जुन चाहिँ कल्चरमा ऊ रमाउँछ त्यही ठाउँमा चाहिँ उसलाई त्यो पुनर्स्थापन गर्नुपर्छ र त्यो पुनर्स्थापन गर्नको लागि चाहिँ स्थानीय सरकारले त्यसमा चाहिँ सबै जिम्मेवारी लिनुपर्छ र स्थानीय सरकारले मात्रै सक्दैन भने उसले चाहिँ प्रदेश सरकार, सङ्घीय सरकार, त्यहाँको स्थानीय बुद्धिजीवीहरू, समाजसेवीहरू, त्यहाँको व्यापारीहरू सबैसँग चाहिँ हातेमालो गरेर यस्ता खालका व्यक्तिहरूको लागि चाहिँ स्थानीय सरकारले काम गर्नुपर्छ भन्ने मेरो चाहिँ
0: त्यसमा सरकार र सरकारवाला निकायलाई यहाँको अन्तिम सन्देश के छ?
1: मेरो चाहिँ हाम्रो सरकारलाई के सन्देश छ भनेदेखि जुन हामीले युएन सिआरपिडीमा हामीले हस्ताक्षर गरिसकेको छौँ, हामी एउटा पक्ष राख्छ भइसकेको छौँ, युएन सिआरपिडीले दिएको अधिकार अक्षर चाहिँ हाम्रो पालना हुनु पर्यो र पालना गराउनु पर्यो। नेपाल सरकारले कुनै पनि बाहनामा यो बाहना त्यो बाहनामा म यो चाहिँ गर्न सक्दिनँ भनेर सरकारले पन्छिने अवस्था छैन। त्यही अनुसारको चाहिँ हाम्रो अपाङ्गता ऐन 2074 बनेको छ, नियमावली 2077 बनेको छ, त्यो अनुसारले चाहिँ नेपाल सरकारले काम गर्नु पर्यो, आफ्नो नागरिकलाई चाहिँ त्यो अनुसारले अधिकार प्रदान गर्नु पर्यो भन्ने मेरो सुझाव।
0: धन्यवाद छ। आदरणीय श्रोतावृन्द, आजको यो 30 मिनट कसरी बित्यो पत्तै भएन। लाक्पा नुरु शेर्पाज्यूको गहन अनुभव र उहाँले स्पर्श मार्फत समाजलाई दिनुभएको सन्देशले आज हामी सबैको मन छोएको छ। श्रवण दृष्टिविहीन हाम्रा दाजुभाइ दिदी बहिनीहरूले दया होइन समानता र सम्मानको हात खोजिरहनु भएको छ। उहाँहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित हुनुपर्छ। यो उहाँहरूको मात्र होइन हाम्रो परिवारको, हाम्रो समाजको र राज्यको पनि उत्तिकै दायित्व हो। आजको यो विशेष संवादमा आफ्नो अमूल्य अनुभव बाँडी दिनु भएकोमा अध्यक्ष लाक्पा नुरु शेर्पाज्यूलाई म विद्या चौधरी र रेडियो नेपाल कार्यक्रम हाम्रो बोलीको तर्फबाट एकदमै धेरै भन्दा धेरै आभार व्यक्त गर्दछौ। साथै आजको यो कार्यक्रमलाई प्राविधिक रूपमा सजाएर यहाँहरू समक्ष पुर्याएर साथ दिनुहुने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद। आदरणीय श्रोता, आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नबिर्सिनु होला। त्यसको लागि यहाँहरूले फोन गर्नुपर्ने हुन्छ 0142117236। त्यसै गरी इमेल मार्फत पनि यहाँहरूले आफ्ना सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। इमेल ठेगाना रहेको छ hamrobolli.radionepal@gmail.com। यही भन्दै आफ्ना स्पर्शहरूमा प्रेम र अधिकारको भाषा खोज्दै रहनुहोला। म विद्या चौधरी र रेडियो नेपालको सम्पूर्ण टिम यो कार्यक्रमबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्री।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
2: कोशी प्रदेशमा
3: भेडेटार धनकुटा,
2: आइतबारे इलाम,
3: पत्ताले डाँडा सोलुखुम्बु
2: र सिलौटी डाँडा पाँच थर,
3: मधेस प्रदेशमा
2: जितपुर बारा
3: र गौरी डाँडा महोत्तरी,
2: बागमती प्रदेशमा
3: खुमलटार ललितपुर,
2: सिमभन्ज्याङ मकवानपुर
3: र चरीकोट दोलखा,
2: गण्डकी प्रदेशमा
3: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
2: दुर्लुङकोट पर्वत,
3: पोखरा कास्की,
2: जोमसोम मुस्ताङ
3: र बन्दीपुर तनहु,
2: लुम्बिनी प्रदेशमा
3: सात दोबाटो रोल्पा,
2: बगनास काली पाल्पा,
3: रेसुङ्गा गुल्मी
2: अनि हेमन्तपुर र चौपट्टा दाङ,
3: कर्णाली प्रदेशमा
2: सिमीकोट हुम्ला,
3: खलङ्गा जुम्ला,
2: मानमा कालीकोट,
3: मुर्माटप मुगु,
2: जुफाल डोल्पा,
3: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
2: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
3: सुदूरपश्चिम प्रदेशमा
2: बुढीतोला कैलाली,
3: खोडपे बैतडी,
2: छापरी दार्चुला,
3: हेमन्तबाडा बझाङ,
2: उडीतोला डोटी
3: र काला जाग्रा पोरखेगढी बाजुरा।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
4: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह अनि म गणेश थापा। हामी रेडियो नेपालबाट निरन्तर रूपमा भदौ 10 गते बुधबार बिहान भोटेकोशी नदी रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछिको उद्धार, राहत र खोजी लगायतका कार्यहरू के कसरी भइरहेका छन् र विपदको जोखिमको बेला हामीले के कुरामा कसरी सावधानी अपनाउने भन्ने विषयमा यहाँहरूलाई जानकारी दिँदै आइरहेका छौँ। जब विपद आइपर्छ तब हामीलाई हरेक खालका अप्ठ्याराहरू सिर्जना हुन्छन्। विपदको जोखिम कति बेला हुन्छ, कसरी हुन्छ भनेर पूर्व आकलन र पूर्व जानकारी गर्न सकिँदैन। यो रातिको समय छ, यो रातिको समयमा विशेष गरी आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला अनि आफू बसेको वरपरको ठाउँ कतिको जोखिम छ, कतिको अप्ठ्यारो पर्न सक्छ, सम्भावित कारणहरू के हुन सक्छन् जोखिमका। तपाईँलाई मेरो ठाउँ, म बसेको ठाउँ, म बसेको भूगोल र म बसिरहेको क्षेत्र जोखिम छ जस्तो लाग्छ, अथवा म बसेको क्षेत्र अथवा म बसेको गाउँठाउँमा पहिरो जान सक्छ अथवा विपदको जोखिम पर्न सक्छ भन्ने लाग्छ भने तपाईँ नजिकको वडा कार्यालय, स्थानीय पालिकाहरू अनि त्यसै गरी सुरक्षा निकायसँग सम्पर्क गरेर आफूले सहयोग माग्न सक्नुहुनेछ। यति बेला हामी निकै शोकमा छौँ, देश रोइरहेको छ, पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म हामीले पीडा भोगिरहेका छौँ। मानवीय क्षति ठुलो भएको छ, धेरै मान्छेहरूको खोजी कार्य अझै पनि जारी छ। सरकारले आफ्ना सम्पूर्ण संयन्त्रहरू परिचालन गरेको छ तर पनि अझै खोजी कार्य जारी नै छ। विभिन्न सडक यात्रा गर्दा पनि सावधानी अपनाउनु होला, बाटो अवरोध छ। तपाईँ कहीँ टाढाको यात्रा गर्दै हुनुहुन्छ भने बाटोको बारेमा, सडकको बारेमा जानकारी लिएर मात्र यात्रा गर्नुहोला। त्यसै गरी यो रातिको समयमा विशेष गरी सावधानी अपनाउनु पर्ने कुरा, तपाईँको मोबाइलमा अथवा तपाईँसँग भएका प्रविधिका सामानहरूमा कुनै अवरोध छ, जस्तो मोबाइलमा चार्ज छैन भने चार्ज गरेर राख्नु होला, कहिलेकाहीँ कति बेला पानी पर्छ भने यो बर्सातको समयमा अर्थात् बर्खाको समयमा थाहा पनि हुँदैन, एक ठाउँ ठुलो वर्षा हुन्छ अर्को ठाउँ पानी नै परेको हुँदैन, त्यही ठुलो वर्षाले पनि कहिलेकाहीँ ठुलो क्षति गरिदिन्छ हाम्रो जीवनमा हाम्रो गाउँठाउँमा। त्यसले हामी विनम्रताका साथ यहाँहरूलाई अनुरोध के गर्छौँ भने विपदको जोखिम भन्ने कुरा हामीले कहिले पनि अड्कलबाजी गरेर आउने कुरा होइन, अकस्मात आइरहने कुरा हो। सरकारी संयन्त्र मार्फत सरकारी निकायहरू मार्फत सरकारले जारी गरेका सूचनाहरू जानकारीहरूलाई अनुसरण गर्नुहोस्, फलो गर्नुहोस्, सत्य तथ्य के हो त्यो बुझ्नुहोस् र ती सूचनाहरूको जानकारी राख्नुहोस्। किनभने भने हामीले सूचना जति राम्रोसँग प्रष्टसँग तथ्यगत रूपमा बुझ्न सक्यौँ त्यति नै हामी विपदबाट जोगिन सक्छौँ। मैले सधैँ भन्ने गरेको पनि छु, विपदको सारथी भनेको सूचना हो। सूचना राम्रोसँग प्रयोग गर्न जानियो, सूचना सही तरिकाले सही ढङ्गले र सरकारी संयन्त्रका सही सूचनाहरूलाई सही ढङ्गले अनुसरण गर्न सकियो भने विपदबाट हामी अवश्य बच्छौँ र आफू पनि बच्छौँ, अरूलाई पनि बचाउन सक्छौँ र समाजलाई पनि बचाउन सक्छौँ, गाउँठाउँलाई पनि बचाउन सक्छौँ। यदि अनावश्यक खालका सूचना तथ्यहीन सूचनाहरूको प्रयोग गर्न थाल्यौँ भने त्यही थप विपदको जोखिम हामीले बेहोर्नुपर्ने हुनसक्छ। त्यसैले गर्दा सरकारी निकायहरूबाट जारी भएका सूचनाहरूलाई विशेष गरी अनुसरण गर्नुहोस्, ती सूचनाहरूको पछि लाग्नुहोस्, ती सूचनाहरूलाई सूचनामा भनिएका कुराहरूलाई फलो गर्नुहोस् अथवा ती सूचनाहरूले जे भनेका छन् त्यो कार्य नगर्नुहोस् अथवा जे सूचनाले नगर्नु भनेको छ त्यो कुरा कहिले नगर्नुहोस्, किनकि सरकारी संयन्त्रले तथ्यगत बुझेर तथ्यमा रहेर सबै कुराको अध्ययन र अनुसन्धान गरेर नै सूचना जारी गरिरहेका हुन्छन्। हामी यहाँहरूलाई के जानकारी गराउँछौँ भने यो बर्सातको समय छ अनि बाढी पहिरोको जोखिम हामीले भोगिरहेका छौँ, यस्तो बेला विभिन्न खालका सरुवा रोगहरू लाग्न सक्छन्, झाडा पखाला आउँ हैजा लगायतका रोगहरूको सङ्क्रमण बढ्न सक्छ, यस्तो बेला आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुहोस्, त्यसै गरी आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्नुहोस्, किनकि जिन्दगी हो, जिन्दगी भनेको आफ्नो हो भन्ने सोच्नुहोस्, किनकि भोलि आफू रह्यो भने आफू बाँचे भने आफ्नो समाजलाई आफ्नो देशलाई सहयोग गर्न सकिन्छ। त्यसैले सूचनाहरूको सही तरिकाले प्रयोग गर्नुहोस्, विशेष गरी रसुवा जिल्ला भोटेकोसीमा आएको बाढी सम्बन्धी सहयोग खोज उद्धार राहत तथा जानकारीका लागि सम्पर्क गर्न सकिने नम्बरहरू छन्, नेपाल प्रहरीको 100 अर्थात् 100 नम्बरमा फोन गरेर पनि सहयोग माग्न सक्नुहुनेछ, एम्बुलेन्सको नम्बर 102 अर्थात् 102 नम्बरमा फोन गरेर पनि तपाईँले सहयोग माग्न सक्नुहुनेछ, त्यसै गरी येलो सरकारको 1111 नम्बरमा फोन गरेर पनि यहाँहरूले सहयोगमा लिन सक्नुहुन्छ, त्यसै गरी गृह मन्त्रालय कल सेन्टर 1112 नम्बरमा फोन गरेर पनि यहाँहरूले सहयोग लिन सक्नुहुनेछ, त्यसै गरी सशस्त्र प्रहरी बल नेपालको 1114 नम्बरमा फोन गरेर पनि यहाँहरूले सहयोग लिन सक्नुहुनेछ, त्यसै गरी हेलो स्वास्थ्यको 1115 नम्बरमा फोन गरेर पनि यहाँहरूले सहयोग लिन सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी यहाँहरूको गाउँठाउँमा के कति मात्रामा पानी पर्दैछ, वर्षा हुँदैछ, बाढी पहिरोको जोखिम मेरो गाउँठाउँमा हुनसक्छ कि सक्दैन भन्ने लाग्छ भने तपाईँले बाढी तथा मौसम सम्बन्धी जानकारी लिन सक्नुहुन्छ 1155 जल तथा मौसम विज्ञान विभागको नम्बर हो, यो नम्बरमा फोन गरेर तपाईँले एक थिच्नुभयो भने तपाईँको गाउँठाउँको मौसमको बारेमा जानकारी लिन सक्नुहुनेछ, त्यसै गरी 1155 नै डायल गरेर 2 थिच्नुभयो भने तपाईँले बाढीको बारेमा जानकारी लिन सक्नुहुनेछ। तपाईँको गाउँठाउँमा के कति मात्रामा पानी पर्दैछ, बाढीको जोखिमको अवस्था के छ भनेर पनि यी विभिन्न नम्बरमा फोन गर्न सक्नुहुन्छ, सहयोग माग्न सक्नुहुनेछ। यी मैले अघि भनेका जुनसुकै नम्बरमा तपाईँहरूले सहयोग मागेर फोन गर्दा पैसा लाग्दैन र सरकारका यी सबै संयन्त्रहरूले यहाँहरूलाई सहजै सहयोग गर्न सक्नुहुन्छ र सहयोग गर्नुहुनेछ। यहाँहरूलाई यो जानकारी सँगसँगै विशेष गरी विपद बारेमा यहाँहरूलाई उद्धारको लागि आवश्यकता पर्यो भने 1234 अर्थात् 1234 नम्बरमा फोन गरेर पनि यहाँहरूले सहयोग माग्न सक्नुहुनेछ, सहयोग लिन सक्नुहुनेछ। विपद भन्ने कुरा कति बेला आउँछ, कसरी आउँछ पूर्व जानकारी हुँदैन, त्यसैले विपद बारेमा चासो राखौँ, चनाखो बनाऊँ। र सबैभन्दा पहिलो कुरा त आफ्नो गाउँठाउँको भूगोल, आफ्नो बसिरहेको ठाउँको अवस्थाको बारेमा जानकारी राख्नुहोस्। कतिको जोखिम छ, कतिको अप्ठ्यारो छ भन्ने कुरालाई सधैँ अनुमान गर्नुहोस्। कहिल्यै विपदको बारेमा नजरअन्दाज नगर्नुहोस्। विपदको बेला अफवाह होइन, आधिकारिक सूचना फैलाउँ, अपुष्ट सूचना नपत्याउँ, सेयर नगरौँ, सचेत बनाऊँ, अरूलाई पनि सचेत गराउँ। यो विपदको जोखिममा छौँ हामी। यति कुरा मैले भन्दै गर्दा यति बेला रातिको 10 पनि बज्नै लागेको छ। राति ठिक 10 बजे यहाँहरूले हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण पनि यहाँहरूले सुन्नुहुनेछ। सिलसिला कार्यक्रमको पुनः प्रसारणपछि बाँकी रहेको केही समय यहाँहरूसँग हामी यसै गरी विपदबारेका सूचनाको बारेमा, जानकारीको बारेमा कुराकानी गर्नेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
5: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौँ।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
0: सिलसिला।
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचारपछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचारपछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौँ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
0: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। जनावरहरू किन चाँडै बढ्दछन् त, अब यो बारेमा जानकारी दिँदैछौँ। एउटा कुकुरको छाउरो 1 वर्षमै पुरै बढेर ठुलो भइसक्छ। मानिसको बच्चा भने 1 वर्षमा अझै बच्चा नै रहन्छ। किन त जनावरहरू यति छिटै बढ्छन्, यसको पछाडि कारण के होला त, अब यो बारेमा जानकारी दिँदैछौँ। एउटा तथ्य यो हो कि कुनै प्राणीको जीवनको आयु र त्यसलाई हुर्काउनका लागि लाग्ने समयमा गहिरो सम्बन्ध रहेको हुन्छ। हुर्कने प्रक्रिया त्यस्तो जनावरहरू माथि छिटो हुन्छ जसको आयु कम रहेको हुन्छ भने अलि लामो आयु भएका प्राणीहरूको हुर्कने प्रक्रिया पनि अलिक ढिलो हुन्छ। जस्तो कि कुकुरको आयु मात्र 15 वर्षको रहेको हुन्छ त्यसैले त्यो चाँडै हुर्कन्छ भने मानिसको आयु करिब 80 वर्षको रहेको हुन्छ त्यसैले हुर्कने प्रक्रिया पनि बिस्तारै अगाडि बढ्दछ र ढिलो हुन्छ। कुकुरहरूको हुर्कने अनुपात मानिसहरूको भन्दा 7 गुणा बढी हुन्छ। त्यसको मतलब एउटा 14 वर्षको कुकुर शारीरिक रूपमा एउटा 98 वर्षको मानिस जतिकै रहन्छ। अर्को कुरा के हो भने धेरै बाँच्ने जनावरहरूको बच्चाहरू उनीहरूको आमाहरूमा बढी निर्भर रहन्छन्। यसको उदाहरणका लागि हामीले कुखुरा र हात्तीको बीचमा तुलना गर्न सक्दछौ। कुखुराको चल्लाहरू केही हप्ता मात्र आफ्नो आमाको संरक्षणमा बस्छन् भने हात्तीको छावाले 2 वर्ष त आमाको दुध पिएरै बाँच्दछ र अझ अरू 2 वर्ष जति आमाको संरक्षणमै रहन्छ। 1 वर्षमै कुखुराको चल्ला वयस्क भइसक्दाखेरि त्यही हात्ती 20 वर्ष पुगेपछि मात्र पूर्ण रूपमा वयस्क बन्दछ।
0: कार्यक्रम सिलसिलामा अबको लागि भने अर्को प्रसङ्ग राख्दैछौँ हामी। हाम्रो शरीरमा रक्त सञ्चार हुन्छ भनी कसरी प्रमाणित भएको थियो त? प्राचीन कालमा नै मानिसहरूले मुटु एक अत्यन्त महत्त्वपूर्ण अङ्ग हो भनेर बुझिसकेका थिए, तर प्राचीन मानिसहरूलाई यसले गर्ने कार्यको भने पत्तो थिएन। मुटु एउटा रक्त पम्प गर्ने र शरीरभरि रक्त सञ्चार गराउने महत्त्वपूर्ण अङ्ग हो भन्ने कुरा पत्ता लागेको निकै शताब्दी भएको छ। यो कुरा विलियम हर्वे भन्ने बेलायती वैज्ञानिकले पत्ता लगाएका थिए। उनी एक मेहनती विद्यार्थी थिए र उनको एउटा प्रोजेक्ट शिकारमा घाइते भएका जनावरहरूको परीक्षण गर्नु थियो। धेरै अनुसन्धानबाट उनले देखे कि मुटुबाट धेरै मात्रामा रगत बग्ने गर्छ। उनले याद गरे कि यसरी बग्ने रगत शरीरमा रहेको सम्पूर्ण रगतको मात्रा भन्दा बढी छ। त्यसैले उनले थाहा पाए कि रगत शरीरभरि परिक्रमा गर्छ। वैज्ञानिक हार्वेको पालामा माइक्रोस्कोप थिएन, त्यसैले उनले यो तथ्य राम्ररी प्रमाणित गर्न सकेनन्। उनको मृत्युको 10 वर्षपछि मात्र एक वैज्ञानिकले माइक्रोस्कोपको सहायताले रक्त नलीहरू संचार बारे पत्ता लगाए।
1: अब यहाँ अर्को प्रसङ्ग छ। प्रसिद्ध सोनी कम्पनी कसले निर्माण गर्यो र यसको बारेमा छोटो जानकारी दिँदैछौ। जापानका कर्मठ तथा उत्साही युवा अकियो मोरिटाले प्रोफेसर मसारु इबुका साथीसँग मिलेर टोकियो तोसिन कोग्यो काबेसीको काइसा कम्पनीको जग खडा गरे। तर यो कम्पनीको नाम उच्चारण गर्न निकै गाह्रो भएकोले अन्तर्राष्ट्रिय बजारमा आफ्नो व्यापार फैलाउन धेरै सुझबुझ पछि एउटा नाम बल्ल तल्ल सुझिएको थियो र सुरुवात भएको थियो। त्यो हो चर्चित नाम गरेको सोनी कम्पनी। लेटिन भाषामा यसको अर्थ ध्वनि हुन्छ। आजभोलि सोनी इलेक्ट्रोनिक इलेक्ट्रोनिक एवं कम्प्युटरको क्षेत्रमा ज्यादै परिचित नाम भइसकेको छ। तपाईँ हामीले इलेक्ट्रोनिक सामान किन्ने बजारमा पनि सोनी कम्पनीका उत्पादनहरू प्रशस्त मात्रामा भेटिन्छन्। सोनी कम्पनीका संस्थापक मोरिटा ओसाकाले इम्पेरियल विश्वविद्यालयबाट भौतिक शास्त्रको शिक्षा प्राप्त गरेर 23 वर्षको उमेरमै उनले आफ्नो पढाइ पूरा गरेका थिए। 2 वर्ष इम्पेरियलमा नै सेनामा अझ नौसैनिक अनुसन्धान केन्द्रमा विशेषज्ञको पदमा बसेर उनले काम गरेका थिए। सन् 1945 विश्वयुद्ध सकिएपछि मोरिटाले नौसेनाबाट छुटकारा पाए। केही वर्ष टोकियो विश्वविद्यालयमा अध्यापनको काम पनि गरेका थिए उनले, तर उनलाई त्यहाँ बस्न मन लागेन। मोरिटाले आफ्नो पारिवारिक व्यवसाय छाडेर आफ्नो अलग व्यवसाय शुरू गर्न खोजे। सेक, जुन चाहिँ जापानी भाषामा चामलबाट बनाउने रक्सीको रूपमा लिन सकिन्छ, यो उत्पादन गर्ने यो कारखाना जापानीहरूको लोकप्रिय पेय पदार्थ भए पनि यसबाट मनग्गी आमदानी हुँदैन थियो। मोरिटाले यसतर्फ पनि ध्यान दिएनन्। बाल्यकालमा पनि ब्याट्रीहरूमा नयाँ सेलहरूको प्रयोग गरेर खेलौनाका मोटर कारहरू बनाउँथे। त्यो देखेर उनका पिताले छोरालाई आफ्नो बाटो आफै छान्ने स्वतन्त्रता पनि दिलाएका थिए। सोनी कम्पनीका संस्थापक मोरिटाले ज्यादै राम्रो किसिमको ट्रान्जिस्टर रेडियोको लागि सोनी प्रमुख नाम बन्यो। उनले AM ट्रान्जिस्टर रेडियो, पहिला 2 ब्यान्ड ट्रान्जिस्टर रेडियो, पहिलो चाहिँ FM ट्रान्जिस्टर रेडियो द्रुत गतिमा बनाउन सुरु गरे। यसपछि उनले टेलिभिजन सेट बनाए जुन पूरा तरहको रजिस्टर माथि आधारित थियो। सन् 1961 यो कम्पनीले पहिले सानो पर्दा भएको टिभी बजारमा पठायो। मोरिटाले अमेरिकामा गएर सोनी कर्पोरेसन स्थापना गरे र अमेरिकी खरिदकर्ताको विश्वासलाई आफ्नो हातमा लिएर उनले विश्वास जित्न सफल बने। उनले नयाँ नयाँ उपकरणहरूको निर्माण जारी राखे। हातमा लिन सकिने डिस्क, त्यस्तै प्लेयर, वाकमेन, 3.5 इन्ची सानो फ्लपी डिस्क, त्यस्तै भिडियो क्यामेरा आदिको निर्माण गरे। यसै सोनी कम्पनीद्वारा बनाइएको भिडियो क्यामेरा ज्यादै सानो र सजिलोसँग काम लिन सकिन्थ्यो। यति मात्र होइन, कम्प्युटर एवं लेजर टेक्नोलोजीको क्षेत्रमा भएको विकासले सोनी कम्पनीलाई कहाँको कहाँ पुर्याइदियो। आफ्नो बाबुले दिएको $500 मोरिटाले व्यापार सुरु गरेका थिए। आज उनको सम्पत्ति अरबौं डलरको रहेको छ। दरबार जस्तो भव्य घरमा उनी बस्दथे। जुन घर बनाउँदा तत्कालीन समयमा $500,000 खर्च भएको थियो र घरमा आफ्नो कम्पनीले बनाएको सबै सामानहरू संग्रहालय जस्तो गरेर सजाएर राखेका थिए। आज पनि विश्व बजारमा सोनी कम्पनीका उत्पादनहरू सजिलै बिक्री हुन्छन्, जहाँ उपभोक्ता तथा ग्राहकको बढी मन जितेको छ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: कार्यक्रम सिलसिलामा अबको लागि पाकेको खुर्सानी र गोलभेडा किन रातो हुन्छ यो प्रसंग। खुर्सानी र गोलभेडामा क्लोरोफिल तथा लाइकोपिन नामक तत्व रहेको हुन्छ। क्लोरोफिलले यिनीहरूलाई हरियो बनाउँछ भने लाइकोपिनले यिनीहरूलाई रातो बनाउँछ। जब यिनीहरू पाक्दै जान्छन् तब यिनीहरूको क्लोरोफिलको मात्रा घट्दै जान्छ र लाइकोपिनको मात्रा बढ्दै जान्छ। त्यसैले खुर्सानी र गोलभेडा पाकेपछि रातो देखिन्छ।
1: विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा पहाडको टुप्पामा परेको हिउँको तुलनामा सहरमा परेको हिउँ किन चाँडो पग्लन्छ त अब यो बारेमा जानकारी दिँदैछौँ। भिन्दाभिन्दै वस्तुहरूको सूर्यको प्रकाश सोच्न सक्ने क्षमता भिन्दाभिन्दै रहेको पाइन्छ। सफा हिउँले सूर्यको प्रकाश राम्ररी सोच्न सक्दैन, उल्टो वातावरणमै फर्काइदिन्छ। परेको हिउँ यदि फोहर छ भने त्यसले सूर्यको प्रकाशलाई राम्ररी सोच्छ र चाँडै पग्लिन्छ। हामीलाई थाहा भएकै कुरा हो कि सहरमा परेको हिउँ प्राकृतिक डाँडाको स्थानमा भन्दा चाँडै पग्लन्छ पनि। यस्तो किन हुन्छ भने कुनै वस्तु जति गाढा हुन्छ त्यसले त्यति नै राम्ररी सूर्यको तापलाई सोच्न सक्छ। त्यही कारणले गर्दाखेरि सहरमा परेको हिउँ छिटो पग्लिएको हो।
0: हामी विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौँ। यस क्रममा कुनै वस्तुलाई हावामा भन्दा पानीमा उठाउन सजिलो हुन्छ किन त भन्ने जानकारी छ। आर्किमिडिजको सिद्धान्त अनुसार कुनै वस्तुलाई पानीमा राख्दा वस्तुको तौलमा पनि कमी आउँदछ। कुनै वस्तु पानीमा रहँदा पानीको ऊर्ध्व चापले वस्तुलाई माथि धकेलिरहेको हुन्छ। पानीको ऊर्ध्व चाप भन्दा धेरै भएकोले वस्तुलाई हावामा भन्दा पानीमा उठाउन सजिलो भएको हो।
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमा आज राख्दैछौँ एउटा गीतलाई। बादल थापाको स्वर रचना तथा संगीतमा रहेको यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
2: मौरीले पहेँलो रङ छुट्याउन सक्दैन।
0: सुर्तीमा पाइने विषालु तत्वलाई निकोटिन भनिन्छ।
2: चेपाङ जातिले छोरीलाई विवाहमा च्युरीको बोट दाइजो दिन्छन्।
0: चराचुरुङ्गी सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई अर्निथोसोजी भन्दछन्।
2: मानवको 2 पटक पलाउने अङ्ग दाँत हो।
0: राशिहरू 12 वटा भए जस्तै नक्षत्रहरू 27 वटा हुन्छन्।
2: किवी नामक चराको चुच्चोको टुप्पोमा नाकको प्वाल हुन्छ।
0: वायुमण्डलको तापमान वृद्धि हुनुलाई हरित गृह प्रभाव भनिन्छ।
2: हिमाली भेगमा पाइने मृग जातिको प्राणी सबैभन्दा चाँडो पहाड चढ्न सक्छ।
0: विश्वमा सबैभन्दा बढी उत्पादन हुने फल स्याउ हो।
2: स्पिनी गढी नामक पुतली 33 माइल प्रति घण्टाको दरले उड्न सक्छ।
0: भारतीय महाद्वीपमा विकास भएको सभ्यतालाई आर्य सभ्यता भन्दछन्।
2: सबैभन्दा ठुलो मुटु भएको चरा फुकी हो।
0: धेरै समयसम्म वनस्पतिको रूपमा रहने र केही समय किराको रूपमा रहने नेपालको प्रसिद्ध जडीबुटीको नाम यार्सा गुम्बा हो।
2: अफ्रिकी महादेशको जङ्गलमा पाइने लियोपर्ड भ्यागुतो पानीबाट उफ्रेर उडिरहेको चरालाई मारेर आफ्नो आहारा बनाउँछ।
0: मानव मुटु प्रत्यारोपण गर्ने पहिलो वैज्ञानिक क्रिस्टल एन बर्नार्ड हुन्।
2: महावर्ग नामक चरा एक पटक पनि पखेटा नचलाई दिनभरि उड्न सक्छ।
0: गोमन सर्पको वैज्ञानिक नाम नाजाथिरी हो।
2: मानिसको शरीरमा पाइने कोषहरू सुईको टुप्पो भन्दा 20,000 गुणा साना हुन्छन्।
0: विश्वमा प्रहरी सेवाको सुरुवात गर्ने देश बेलायत हो।
2: प्राणीहरूको वंशाणुगत वस्तु स्थितिलाई छोटकरीमा डिएनए भनिन्छ। यसको पूरा अर्थ डिओक्सी राइबो न्युक्लिक एसिड हो।
0: संसारको सबैभन्दा ठुलो मांसाहारी जनावर उत्तरी ध्रुवीय भालु हो।
2: बाघको वैज्ञानिक नाम प्यान्थेरा टाइग्रिस हो।
0: रिसाएको बेलामा गैंडाको शरीरबाट रातो पसिना आउँदछ।
2: रुने रुख अथवा आँसु झार्ने रुख भनेर लोको कार्पस नामक रुखलाई भनिन्छ। यो रुखमा ससाना किराहरू बसेका हुन्छन् र तिनले पौष्टिक रस चुस्ने क्रममा रस पानी बाहिर फाल्दा रुखबाट आँसु चुहिएकै देखिन्छ।
0: पृथ्वीको आकाश निलो देखिन्छ भने चन्द्रमाको आकाश कालो देखिन्छ।
2: सबैभन्दा बढी बाँच्ने पंक्षीको नाम अल्बाट्रोस हो।
0: शिकार खाएपछि पनि रुने जीव गोही हो।
2: सेतो गुराँसलाई चिमाल भनिन्छ।
0: उड्न नसक्ने चरा किवी हो।
2: टाउको काटिएर पनि धेरै दिनसम्म जीवित रहने प्राणी साङ्लो हो।
0: सबैभन्दा छिटो कुद्ने जनावर चितुवा हो।
2: अगाडि र पछाडि दुवै दिशामा शरीर नघुमाई उड्न सक्ने पंक्षी बी हमिङ बर्ड हो।
0: नेपालमा तामाको पैसा प्रचलनमा ल्याउने राजा रत्नमल्ल हुन्।
2: इल माछा फूल पार्ने बित्तिकै मर्ने गर्दछ।
0: सबैभन्दा ठुलो चरा अस्ट्रिच हो।
2: आयस्टर नामक जीवले आफ्नो लिङ्ग आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्छ।
0: पानी भित्र बसेर पानी बाहिरको वस्तु देख्न सक्ने जीव उपगुना हो।
2: अल्बाट्रोस नामक पंक्षीले 2 वर्षमा एउटा मात्र फूल पार्छ।
0: घोडाको गर्दनको रौँलाई याल भन्दछन्।
2: जर्मनीको राष्ट्रिय चिन्ह मकैको बोट हो।
0: डायमन्ड नामक कछुवाको 2 वटा टाउको हुन्छ।
2: अफ्रिकामा पाइने सेराडुक नामक वनस्पति मानिससँग मिल्दो जुल्दो हुन्छ। काट्दा र उखेल्दा यो बच्चा जस्तो हुन्छ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। यो सामग्री पछि अब तपाईँहरूमा राख्दैछौँ एउटा गीतलाई सुगम पोखरेल र अन्जु पन्तको स्वरमा। गीतकारमा हुनुहुन्छ डाक्टर रमिल अधिकारी अनि सङ्गीतकारमा ज्ञानेन्द्र गिरी। यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। यो प्रेरक प्रसङ्ग मर्दा साथमा लान नपाइने सम्पत्तिको बारेमा रहेको छ। एकपटक गुरु नानक यात्राका क्रममा एउटा नौलो राज्यमा पुगेका थिए। त्यहाँका राजाले जनतालाई सताउने, उनीहरूको सम्पत्ति हडप्ने जस्ता कार्यमा अलि बदनाम बनेका थिए। राजाले पनि गुरु नानकको नाम र महानता बारे सुनेका थिए। त्यसैले ती राजाले गुरु नानकलाई भेट्न उनी बसेकै स्थानमा आएका थिए। कुराकानीका क्रममा गुरु नानकले राजासँग केही पत्थर धरोटी राखेर आफूलाई रकम दिन अनुरोध गरेका थिए। गुरु नानकको अनुरोध सुनेपछि राजाले भन्दछन्, महात्मा तपाईँले भने जस्तै धरोटी राखेर रकम दिन कुनै समस्या त छैन, म व्यवस्था मिलाइदिन्छु, तर हजुर यी पत्थर लिन कहिले आउनुहुन्छ त? गुरु नानकले भन्दछन्, म फकिर जस्तो मानिस हुँ, घुम्दा घुम्दै कता पुग्दछु कता आफैलाई पत्तो हुँदैन, म यो फिर्ता लिन आउन भ्याउदिन होला हजुर, म तपाईँ भन्दा अगाडि नै यो संसार छाडेर गइसकेको हुन सकुला, त्यसैले जब तपाईँ यो संसार छाडेर आउनुहुन्छ अनि मेरा यी पत्थर पनि उतै ल्याइदिनु होला, म उतै लिउँला नि त हुन्न। गुरु नानकका कुरा सुनेपछि छक्क पर्दै राजाले भन्दछन्, हजुर के भन्दै हुनुहुन्छ यस्तो, कहीँ मरेर गएका मानिसले पनि साथमा यी पत्थर धन सम्पत्ति लिएर जान सक्छन् त? राजाका कुरा सुनेपछि हल्का मुस्कुराउँदै गुरु नानकले जवाब दिन्छन्, मरेर जाँदा साथमा लान नसकिने भए तपाईँ अहिले सम्पत्ति थुपार्न किन यत्रो मरिहत्ते गर्दै हुनुहुन्छ? गुरु नानकका कुरा सुनेपछि राजा जसङ्ग भए। उनले गुरु नानकसित माफी मागे र त्यस दिनदेखि ती राजाले जनतालाई कहिल्यै पनि दुःख दिएका थिएनन् र सम्पत्ति थुपार्ने कार्यलाई पनि त्याग गरेका थिए। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब कार्यक्रमको अन्त्यमा जाँदा जाँदै एउटा गीत राख्दैछौ, सुरेश अन्जान र देवी घरती मगरको युगल स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ सुरेश अन्जानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचन वज्राचार्य सँगै कार्यक्रम संचालक साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस्त, नमस्कार, शुभ साता।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, आवाजमा म गणेश थापा उपस्थित छु। यो रात्रिकालीन बसाइमा तपाईँसँग जोडिरहेका छौँ र प्रत्यक्ष रूपमा हामीले रसुवाको भोटिकोसी बाढीपछिको उद्धारको कुरा, त्यसपछि राहतको कुरा अनि विपदमा अप्ठ्यारोमा परेका आम नागरिकको चासोका विषय लगायतका विषयमा केन्द्रित रहेर हामीले निरन्तर रूपमा यहाँहरूलाई जानकारी गराइरहेका छौँ। विशेष गरी निकै लामो समयपछि जुन खालको हामीले विपदको ठुलो खालको जोखिम भोग्यौँ, ठुलो मानवीय जीवन गुमाउनु पर्यो, हामीले धेरै घरबार विहीन हुनु पर्यो, त्यसै गरी धेरैको घरबार विहीनसँगै धेरै नागरिकहरू टुहुरो हुनु पर्यो, त्यसै गरी निकै पीडादायी क्षण हामीले भोगिरहेका छौँ। विपदको यो जोखिमको अवस्थालाई हेर्दा सरकारले आफ्ना सम्पूर्ण संयन्त्रहरू परिचालन गरेर खोज उद्धारको कुरा, राहतको कुरा, पुनर्स्थापनाका कुराहरू गरिरहेको छ। एक्लो सरकारले आफ्ना सम्पूर्ण संयन्त्रहरू परिचालन गरिरहेको छ, तपाईँ हामी आफ्ना ठाउँबाट सहकार्य गरेर हातमा हात मिलाएर, साथमा साथ मिलाएर यो विपदको जोखिमको बेला तपाईँ हामीले सहयोग गर्नु आवश्यक छ। आर्थिक रूपमा सक्नेले आर्थिक रूपमा, नसक्नेले मानवीयताको नाताले सही सूचनाको प्रयोग गरेर पनि हामीले सहयोग गर्न सक्छौँ। हामी यहाँहरूलाई के आग्रह र अनुरोध गर्छौँ भने पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगसँगै विभिन्न खालका सूचनाले विपदको जोखिमलाई झन् बढावा दिइरहेको, अफवा फैलाइरहेका सूचनाहरू देखिन्छन्। हामीले बारम्बार भनिरहेका के पनि छौँ भने सही सूचनाको प्रयोग गरौँ, तथ्यगत सूचनामा टेकेर जानकारीहरू आदान प्रदान गरौँ, सम्प्रेषण गरौँ र सूचनाले गर्दा हामीलाई सही बाटो देखाउँछ, गलत सूचनाले गर्दा हामीलाई गलत बाटोतिर डोहोऱ्याउँछ। मैले सधैँ भने चाहिँ सूचना विपदको सारथी हो, त्यो सूचनाको सही सम्प्रेषण गरेको खण्डमा, त्यो सूचनालाई सही रूपमा प्रयोग गरेको खण्डमा विपदजन्य जोखिमबाट हामी बच्न सक्छौँ, हाम्रो समुदायलाई, हाम्रो घर परिवारलाई बचाउन सक्छौँ। तर त्यही गलत सूचनाको प्रयोगले गर्दा विपदको जोखिम झन् बढ्न सक्छ। हामी यहाँहरूलाई यो रातिको समयमा के आग्रह र अनुरोध गर्छौँ भने खुल्ला चौरमा, टेन्टमा, पालमा, सार्वजनिक भवनमा यहाँहरू यति बेला रात बिताइरहनु भएको छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। नियमित औषधि सेवन गर्नुहुन्छ भने नियमित औषधि सेवन गर्न बिर्सिनु भएको छ भने औषधि सेवन गर्नुहोला। रातिको समयमा चनाखो र भएर बस्नुहोला। केही अप्ठ्यारो परेमा नजिकको सुरक्षा निकाय, नजिकको वडा कार्यालय, नजिकको स्थानीय सरकारसँग समन्वय गर्नुहोला। विशेष गरी यहाँहरूले रातिको समयमा धेरै गाह्रो पर्छ, विशेष गरी अँध्यारो रातमा पानी परेको खण्डमा झन् जोखिमहरू निम्तिन सक्ने, जोखिमहरू हुन सक्ने सम्भावना पनि रहन्छ। निकै चनाखो भएर बस्नुहोला। विपदको जोखिमलाई हामीले सामना गर्नु छ। निकै पीडा, यो पीडादायी छेडमा हामी अगाडि बढिरहेका छौँ। यो पीडालाई हामीले बिर्सिएर बाँकी भविष्यको जिन्दगीलाई अगाडि बढाउनु छ। हामीले भविष्यको धेरै कुराहरूलाई हेर्नु छ, देख्नु छ, भोग्नु छ। यो पीडालाई हामीले नजिकबाट निहालेर, हामीले घरबार विहीन हुनु परेको पीडा, आफन्तजन साथीभाइहरू गुमाउनु परेको कुरा, धेरै आफन्तजनहरूलाई अझै खोजतलास भइरहेको सन्दर्भमा, नभेटाइरहेको सन्दर्भमा धेरै पीडा हुन्छ। यो पीडालाई सम्हालेर हामी अगाडि बढ्नु छ। हाम्रो आग्रह र अनुरोध यहाँहरूलाई के हो भने, हामी अहिले जुन ठाउँमा छौँ, जस्तो अवस्थामा छौँ, सुरक्षित भएर बसौँ। केही अप्ठ्यारो परिहालेमा नेपाल प्रहरीको 0100 अर्थात् 100 नम्बरमा फोन गरेर यहाँहरूले सहयोग माग्न सक्नुहुनेछ, सहयोग लिन सक्नुहुनेछ। त्यसै गरी विपद उद्धारको लागि कुनै अप्ठ्यारो पर्यो, कुनै यहाँहरूलाई समस्या पर्यो भने 1234 नम्बरमा फोन गरेर पनि तपाईँले सहयोग माग्न सक्नुहुनेछ, सहयोग लिन सक्नुहुनेछ र सहयोग को अपेक्षा राख्न सक्नुहुनेछ। र हाम्रा सरकारी संयन्त्रहरू जति बेला पनि यहाँहरू माझ छन्, यहाँहरू माझ खटिरहेका छन्। सरकारी संयन्त्रहरूले हरेक ठाउँबाट निहालिरहनु भएको छ। त्यसैले हामी यहाँहरूलाई बारम्बार भनिरहेका पनि के छौँ भने, यो विशेष गरी दिउँसोको समयभन्दा अझ रातिको समयमा निकै चनाखो भएर बस्नुहोला। यो बर्सातको समयमा विशेष गरी यो झाडा पखाला, हैजा लगायतका सौरुवा रोगको जोखिम हुनसक्छ। यस्तो बेला म यहाँहरूलाई के आग्रह गर्छु भने, यहाँहरूले नियमित रूपमा सफा र सुरक्षित पानी मात्र पिउने गरौँ, खाना राम्ररी पकाउँ, उचित तरिकाले फोहोर विसर्जन गरौँ, त्यो फोहोरलाई व्यवस्थापन गरौँ, जसले हामीलाई रोग लाग्नबाट बचाउन सक्छ। खानु अघि र शौचालय प्रयोग गरेपछि सधैँ हात धोऊँ, जसले हाम्रो हातमा लाग्न सकेको त्यो किटाणुलाई सफा गरेर हामीलाई स्वच्छ बनाउन सक्छ, अथवा हामी विभिन्न खालका सौरुवा रोगबाट बच्न सक्छौँ। यस्तो बेला, पानी परिरहेको बेला, घर वरिपरि अथवा आफू बसेको वरिपरि झाडीहरू उम्रिरहेको होला, त्यस्तोमा लामखुट्टे सर्ने ठाउँ रोक्न, घर वरपर पानी जम्न नदिउँ, आफू बसेको ठाउँ वरपर झाडीहरू छ भने त्यसलाई काटौँ, अलिकति सफा राखौँ। त्यसले पनि हामीलाई रोगहरू लाग्नबाट, रोगहरू सर्नबाट हामीलाई सहज बनाउँछ। बालबालिकालाई रोगबाट जोगाउन बाढीको पानीमा खेल्न नदिउँ, सफा पानीमा, सुरक्षित पानीमा मात्रै उहाँहरूलाई नुहाउने, उहाँहरूलाई सफा सुन्दर राख्ने प्रयत्न गरौँ। आफू वरपरको विशेष गरी वातावरण सफा राखौँ। फोहोर रोगको घर हो, त्यसैले त्यो वातावरणलाई सफा राखौँ। विपदको यो समयमा, जोखिमको यो समयमा, बर्सातको यो समयमा विशेष गरी आफ्नो बस्ने ठाउँ वरपरको, आफू बसिरहेको गाउँघर वरपरको, घर वरपरको त्यो ठाउँलाई सफा र सुन्दर राखियो भने हामी धेरै रोगहरूबाट, सङ्क्रमणबाट बच्न सक्छौँ। बाढीको पानीको सम्पर्कमा आएको र कुहिएको खाना प्रयोग नगरौँ, जसले हामीलाई धेरै रोगहरूबाट बचाउन सक्छ। जस्तो भए त्यस्तो पानीको प्रयोग नगरौँ, पानी शुद्धिकरण गरेर पिउने गरौँ। यो हाम्रो आग्रह अनुरोध हो। यो रातिको समय छ, यहाँहरूलाई मैले अघि भने झैँ नियमित औषधि सेवन गर्नुहुन्छ भने औषधिको सेवन गर्नुहोला। खानेपानी छेउछाउमा छैन भने खानेपानीको खानेपानी बोतलमा हुन्छ या कुनै सफा भाँडामा राखेर पिउने गर्नुहोला, रातिको समय छ, निकै चनाखो र चासो राखेर बस्नको लागि हामी आग्रह अनुरोध गर्छौँ। कुनै समस्या परेमा नजिकको सुरक्षा निकाय, नजिकको स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न सक्नुहुनेछ। यो आग्रह र अनुरोधसँगै यति बेला रातिको 11 पनि बज्न लागिसकेको छ। राति 11 बजे समाचारको समय हो। राति ठिक 11 बजे यहाँहरूले समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश भट्टा। कृष्ण भीरमा सडक भाँसिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशुली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभीरमा करिब 20 मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भाँसिएको छ। यसैगरी नदीमा पानीको बहाव बढ्दा गल्छी गाउँपालिकाको चिरौदीमा 4 घरमा क्षति पुगेको छ। काठमाडौँ जोड्ने लाइफलाइन सडक मानिएको पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै सरकारले हेटौँडा हुँदै त्रिभुवन राजपथ बाइरोडबाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने सवारी साधनलाई तत्कालका लागि 2 वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उहाँका अनुसार ठुला सवारी साधन काठमाडौँ बाइरोड नौबिसे पालुङ भैँसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारी साधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 794 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, चितवनमा 264, गोर्खामा 61, तनहुँमा 37, नवलपरासी पूर्वमा 197, नवलपरासी पश्चिम 120 गरी 794 जनाको शव फेला परेको हो। परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोसी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका 1 ढुङ्गे पुग्नुभएको उहाँले सिन्धुपाल्चोक स्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको जानकारी दिनुभयो। बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म 5,24,69,44,000 सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ। युनाइटेड अरब इमिरेट्स युएई सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताउनु भएको प्राधिकरणले जनाएको छ। चीनले भोटेकोसी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई 20,00,000 अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता प्रदान गरेको छ। नेपालका लागि चीनका राजदूत झाङ माओमिङले आज अर्थमन्त्री डाक्टर सोनी वाग्लेसँग भेट गरी चिनिया सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको उक्त राहत सहायता हस्तान्तरण गर्नुभएको चिनिया दूतावासले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा उपचारका लागि 150,000 अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ। डब्ल्युएचओले दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष मार्फत 150,000 अमेरिकी डलर बराबरको आपतकालीन सहायता उपलब्ध गराएको विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डाक्टर निलेश बुद्धले जानकारी दिनुभयो। नेपाल टेलिकमले भोटेकोसी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।

0: वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मध्य प्रदेशका 192 जना मध्ये आजसम्म 30 जना परिवारको सम्पर्कमा आएका हुन्। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त, राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 मेगाहर्जका साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

तिम्रो बानी चिनेको छोरी साए जगरीले, तिम्रो बानी चिनेको छोरी साए जगरीले, भित्र भित्र माया गरी बाहिर आँखा तरिने, भित्र भित्र

बुझेको छु मैले सबै थोक डुबेको भाषा, बुझेको छु मैले सबै थोक डुबेको भाषा, चले जस्तो गरे।

0: यो कार्यक्रम तयार पारेका हौ। कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर श्रृङ्खलाबद्ध रूपमा समेट्ने गरेका छौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: कार्यक्रमको माध्यमबाट यहाँहरूले मनोरञ्जनका अतिरिक्त बढी भन्दा बढी रोचक र ज्ञानवर्धक विषय प्रसङ्ग सुनेर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमलाई पूरा समय सुन्नु हुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। स्वास्थ्य सम्बन्धी जानकारी, सामान्य ज्ञानका प्रसङ्ग, विज्ञान उपयोगी जानकारीका साथमा प्रेरक प्रसङ्ग
0: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट।
1: यो हो कार्यक्रम सिलसिला।
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमा राख्दैछौ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौ। आँसु भनेको अश्रु ग्रन्थिबाट निस्कने एक प्रकारको पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनी भित्र हुने गर्दछ। कसैलाई ठुलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा पनि यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
0: कार्यक्रम सिलसिलामा अब प्रसङ्ग छ, हामीलाई ऐठन किन हुन्छ? हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदाएको। यति बेला सानो तिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त सञ्चार बढिरहेको हुन्छ, तर हाम्रो मांसपेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौँ। यही चरण हो हामीले सपना देख्नु पर्ने। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ ऐठन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन, त्यसकारण हामी अत्तालिँदै बिउजिन्छौँ। हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो। यसैले हाम्रो पुरातन समाजमा भूत प्रेतले दुःख दिएको भन्ने बुझाइ छ। यसैलाई ऐठन भन्ने गरिएको छ। अङ्ग्रेजीमा भने यसलाई स्लिपिङ प्यारालाइज भनिन्छ। मनोचिकित्सक भन्छन् खास गरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो। खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौँ वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ, कसैलाई सास नै थुनिदिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो। तर ऐठनका बारेमा समाज अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
1: विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छाती भित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा चारवटा कोठा रहेका हुन्छन्। माथिल्लो दुई कोठालाई अरिकल र तल्ला दुई कोठालाई भेन्ट्रिकल भन्ने गर्दछौ। अरिकल र भेन्ट्रिकलको बीचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ, अनि अरिकलबाट रगत भेन्ट्रिकलमा पस्दछ। भेन्ट्रिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्ट्रिकलमा भरिएको रगत अर्को भलबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्ट्रिकल खुम्चिँदा अरिकलको भलमा रगतले हिर्काउँछ, तर अरिकलको भल भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्ट्रिकल फुक्दा रक्त नलीको भलमा रगतले हान्छ, तर त्यो पनि स्वतः बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भलमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
0: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना

0: फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बिचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
1: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला, कलेजो, मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा, कान, दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
0: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौँ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: कार्यक्रम सिलसिला रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम सिलसिलामा छौ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डावर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौ। शरीरमा थरी थरीका डावर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डावरहरू आउँछन्। 20 मिनेटदेखि 1 घन्टासम्म आउने डावरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डावरहरू नभई आँखा ओठ सुनिने अनि श्वास फेर्न गाह्रो हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट अर्टिकालिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाइ कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन अर्टिकालिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डावर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डावर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डावर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकारियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डावर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दछौ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डावर, र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डावर के हो र कस्ता कस्ता प्रकारका डावरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: शरीरमा आउने डावर चाहिँ थरी थरीका हुन्छन्। स्पेसली अब यो चिलाउने खालको कमिलाले टोकेको जस्तो डावरहरू जुन चाहिँ आउँछ घरी घरी आइराख्ने हुन्छन्। 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डावरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डावर मात्र नभइकन पहिले चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डावर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डावर आउने हुन्छ डाक्टर साहब? डावरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया हुन्छ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि। अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, त्यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्रायः जस्तो चाहिँ खानाको एलर्जीले गर्दाखेरि, स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको ब्रुफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्ड्युसिबल अर्टिकेरिया भन्छौँ र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्ड्युसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया। जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डावरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्रोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस्ड अर्टिकेरिया हुन्छ, शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो फर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डावरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भनेर नामैले भन्छ, स्पोन्टेनियस भनेको यसमा कुनै पनि कारण हुँदैन तर डावर चाहिँ आइरहेको छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समयसम्म आउँछ, कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नुपर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने, क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै बढाएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबोडी बनाउँछ अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डावरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नुभयो नि, अर्टिकेरिया यो खालको डावर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: त्यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग डायबिटिजसँग पनि आबद्ध हुन्छ र यस्तो खालको अटिकेरालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलेगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि डाबर निकाल्यो भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अटिकेरा रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अटिकेरा चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पऱ्यो, अर्को टेन्सन हुन्छ, त्यसलाई कम गर्नको लागि चाहिँ हामीले अटोलेगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेशीमा हाल्छौँ। यो चाहिँ हप्तैपछि चाहिँ हामीले 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएछ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेर चाहिँ आफै डाबा अनुसारमा चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबा फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबा आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनुहुन्छ कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दैन, जुन पनि भागमा आउन सक्छ। तर अब डाबरको पनि एउटा लेभल हुन्छ, स्किनको हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने हामी त्यसलाई विल्स भन्छौँ। तर अब अलिक गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो, अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामी एन्जियोडियममा भन्छौँ। त्यस्तो खालको एन्जियोडियममा चाहिँ आएपछि जानलाई तपाईँलाई टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई। अनि यस्तो खालको एन्जियोडियममा चाहिँ अलिकति डराउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नली भित्र आयो भने चाहिँ सास फेर्नु गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्ने हुन्छ। त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
2: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थपिदिनुहुन्छ कि?
3: डाबर त एलर्जी कारणले गर्दाखेरि मात्र आउने त होइन होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि यो क्रोनिक अर्टिकेरिया भन्ने हो, त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तै दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भएको इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहने हुन्छ।
2: डाबर आएको व्यक्तिले कहिले काहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
3: डाबर समस्यालाई लापरवाही गरे, हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिला सुरु एक ठाउँमा त डाबर आउँथ्यो भने पछि त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलि कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
2: कस्तो उमेरका लागि यो डाबर आउने हुन्छ डाक्टर साहब?
3: अब यो डाबर चाहिँ प्रायः जस्तो चाहिँ तपाईँको 20-40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदैन भन्ने चाहिँ छैन, बच्चाहरूमा पनि देखिने चाहिँ देखिने रहन्छ डाबरले।
2: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
3: त्यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हामीले एन्टिहिस्टामिन भन्छौँ। एन्टिहिस्टामिन भनेको सिट्रिजिन, फ्लेक्सोफेनाडिन जस्तो औषधिहरू हो। अब फेरि यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको त्यसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनदिन खानुपर्ने हुन्छ। र हामीले भनेको जसरी त्यसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारै घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
2: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न?
3: अब डाबरको समस्याबाट जोगिनको लागि त पहिला सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एकैमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारण हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना, उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठुलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठुलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्विडेन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम एसएलसी परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाह्री जुगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरीको।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन युद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपरनिकस हुन्।
0: जापानको संसदलाई डाइट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंश वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक एक पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई एक पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमा सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोख्ने गर्दछु। किसानको जवाब सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट एक पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पुरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रमबाट छुट्टिँदैछौँ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राखिदिन्छौँ। गीतमा रचना रहेको छ विपिन किरणको अनि सङ्गीत पुष्पन प्रधानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौँ।
2: हवस् त, नमस्कार, शुभ साता।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्ककी गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपर फन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 सम्मको प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्युजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिइओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त, लागौ यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आमदानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनीलाई निम्ताएका छौँ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेट कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेड कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रममध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइड को उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ, त्यस पछि अर्को चाहिँ कार्बनको सञ्चित संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ, र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा र कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन्। र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो। र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रमहरू चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको FCPF भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ, त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत र दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ, त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तीनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ। यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गर्नेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर। खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ। र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो। तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन व्यवस्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ। त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ। र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने, यो गण्डकी, लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ। त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गर्ने हो। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गर्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यावरणका काम गर्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा पनि दिगो वन व्यवस्थापन गर्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फर ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्त्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्त्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस, पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फर ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यीकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रो आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यो तसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेर्यो भने वनको महत्त्व चाहिँ स्पष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक मान्यता पनि छ नि, होइन? यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधिद्वारा हेर्नुहुन्छ भने, बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ। तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृतिको प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ दाउरा घाँस पत्कर सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, काष्ठ मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ, र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टार्थी सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय आदिवासी, दलित, महिला, जनजाति उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गऱ्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी जनजाति समुदाय सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ, दिनहुँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ। र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ दाउरा घाँस पत्कर सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिकतम वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छछ, र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 को सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ, एउटा वन नीति 2075 र अर्को चाहिँ वन ऐन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिव मध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भन्ने छ। त्यसकारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनी, नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाइसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौंको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा टुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ, होइन? यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरे हो, जसबाट चाहिँ हामी फेसन सामानहरू चाहिँ लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो, होइन?
2: इन्ट्रेस्टिङ चाहिँ टपिक चाहिँ हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको। म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँस उठ्छ होला, थर्मसमा लगनखेलमा मङ्गल बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो, होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने, के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, मिल्थ्यौँ मजाले। त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हुन्छ नि, सेम त्यही मोडल कपी एन्ड पेस्ट हो। तर हामीले चाहिँ कफी बेच्थ्यौँ कि, त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यौँ नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो क्या हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जेस ओपाज कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भने, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ। फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: अहिले हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचा, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या। एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाई पनि नजिकै थियो,
2: त्यही नजिकै लनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझ इन्ट्रेस्टिङ छ, हामीले खासमा लनखेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोलाएको थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोलाएको थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है, अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या। हुन त चाय चाइल्ड पनि त्यो चाइल्डिस थियो, दाई बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई केही नलेजै छैन होइन, सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवार बिना चाहिँ हामी वार खेल्न गाँस्तो भएको थियो कि. अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा भयो कि हामीले. अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो, अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउनै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ. अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या, अनि त्यो त दिनु पर्दैन हामीले. अनि त्यहाँबाट हामीले बााउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरे हो क्या, रेस्ट इज द हिस्ट्री.
1: त्यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भनेर भन्छ नि तपाईँलाई, होइन, सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ. बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी अलिकति युकेजीसम्म राम्रोसँग हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या, बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ. अनेस्टली भन्नुपर्दा दाइ र म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन् खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भने चाहिँ बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन. सो त्यो अभावमा हुर्क्या भएर होला होइन, अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो. सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजुहरू बहिनी चाहिँ धेरै मिल्थ्यो बच्चादेखि नै. अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो, भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो. सो त्यसरी स्टार्ट भयो कि
1: रेस्टुरेन्ट खोल्ने. त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो. पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला? अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ. अनि अर्को भनेको चाहिँ दुईटा अप्सन छ, डु अर डाई भन्ने छ नि त यहाँ, सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला. किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको छ, त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउलाखेमा हामीले सर्ट आउट गरेको थियौँ त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या, त्यो सडकबाट हामीले
1: बेच्छौँ.
2: अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है. अनि मलाई चाहिँ कस्तो लाग्थेन भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूले आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाइरह म्याक्सिमम, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट, सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, अनि दाइको लागि म मेरो लागि ऊ. अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ, म पनि त्यही भन्छु क्या, उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन, कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस्ट एउटा बहिनी भएर.
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन, सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन, त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु, म 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड, अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु. सो तपाईँले अघि क्वेसन गर्नुभएको आन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड.
1: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु. वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला, पहिला यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 रुपियाँ सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन. सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउन पनि सक्छु, र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ.
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
2: प्यारेन्ट्सको हैसियत थिएन होइन, त्यतिखेर हैसियत भएन नि, फाइनेन्सियली वी क्यान अफोर्ड। अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या, अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या। त्यस पछाडि हामीले ममुले चाहिँ एउटा सानो पूजा पोसो जस्तो खोल्नु भएको थियो होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो। अब त्यतिखेरको हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो। अनि मम्मीले चाहिँ एउटा दुईवटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग, मैले मेरो साथीसँग, मामासँग, माइजूसँग, अङ्कलसँग, आन्टीसँग, जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको हो। इट्स नट लाइक लास्ट 4,00,000 रोली अब बिजनेस भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला, विशाल बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त। त्यो 4,00,000 डुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने, त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि होइन। सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ त्यो 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2 लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ। र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि, त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2-4 वर्षमा अनि 2-4 वटा प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया, चियापुरी, दुध अनि पानी, त्यति नै त हुने होइन। सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचोको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10-15 हजारबाट स्टार्ट गराउ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराए थियो।
1: 10-15 हजार रुपियाँको लगानी थियो, तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी
2: गरे, किन त्यहाँ चाहिँ फेरि रिसाइकल लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त, आज मैले एक प्याकेट बेच्यो मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000 स्टार्ट गऱ्यौँ। तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नु पर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो होइन, 2-3 जना त होल्ड गर्नु पऱ्यो नि त, किनभने 2 महिनापछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पऱ्यो, फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्पाथी गर्न जान्ने कि, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त। त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर पनि पाल्यो। सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ रह्यो फेरि यहाँ तिर्दो, त्यसरी चाहिँ
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नु भयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नुभयो त्यति बेला पनि
2: तिरियो।
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटै कुरा अलिकति
2: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ। त्यो चाहिँ 3-4 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पऱ्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म
1: हो। अहिले त्यो ग्रुपले सञ्चालन गरेको ओपाज कफी अनि त्यस पछाडि यो टोमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगनखेलमा सञ्चालन छ।
2: ओपाज इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँ भनौँ, एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपाज कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ। त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छौँ। अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया जुन हामी सडकमा बेच्छौँ त्यो चिया, अब त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ। तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी लुब्लिन पछाडि परिरहेको छौँ।
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो। त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ। आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ, त्यो आमदानी कुरा पनि गर्न मिल्छ?
2: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन्स अब प्रफिटको कुरा चाहिँ नगरौँ, जस्ट वार्षिक तपाईँको करोडको ट्रान्जेक्सन्स हुन्छ। र अनि यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भएर छ।
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छ?
2: म र मेरो दाइ त काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम गर्छौँ ओभरअल, डिजिटल मार्केटिङ तपाईँको फेसबुक इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जना जस्तो चाहिँ हामी काम गर्छौँ।
1: कार्यक्रम पौर्खीको कथामा आज म ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नु भएको छ, साज साझेदारी दाजु र बहिनी दुईजना मिलेर गर्नु भएको छ होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ। हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
2: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरेर अन्सले फल पायो भनेदेखि चाहिँ। स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युवाहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी हाँट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर अनि त्यस पछाडि जुन आउँछ अनि त्यो चाहिँ अनएक्सपेक्टेडली मिराकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
1: तपाईँहरू जस्तो युवालाई चाहिँ थप केही गर्नको लागि उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
2: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता फेरि रेडियो नेपालमा आइरहेको छु अनि अभियसली नै दरबारभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल। एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु? हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सस्ता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला, ल 18-19 इन बिट्विन थियो होला। त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि धाएँ होला क्या, त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो। मलाई एउटा टाइम त के पनि भइसकेको थिएन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु। किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा हुन्छ, कहिले 10 नम्बरमा जान्छ, कहिले 15 नम्बरमा जा हुन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने हो भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्न लाइक गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरेर जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाऊ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलदियो त एउटा राम्रो बजेट भयो भने पनि त बलदियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई उबरै चित्त दुखेको थियो, त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यो मलाई म जान्न, किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई। तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त वर्ड वाज लाइक खतरा छ क्या मलाई चाहिँ आज पनि सम्झाखेरि खतरा चित्त
1: दुख्छ।
2: रिजिस्ट्रल भयो भने झन् सजिलो, घरमै बसेर डर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
1: धेरै सहजता हुँदै गएको छ
2: अहिले त धेरै हुँदैछ।
1: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
2: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्थ्यो नि। सो त्यही कुरालाई चाहिँ मलाई एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है, फर्स्ट थिङ भनेको सबलाई शिखर चढ्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नि स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेलिङ भनेको के हो, ओपाल भनेको के हो, टोमाटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नु हुँदै यो, तिमी चाहने हो भनेदेखि चाहिँ होइन त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ क्या, तर स्टार्ट गर्नु पर्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो।
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पौरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
0: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज।

0: मेरो प्रिय देवता, म दुखीको निम्ति यत्रो त्याग, यस्तो दुःख गर्नु?
1: रानी, दुःख भनेको त्यागमा होइन, लोभ र मोहमा छ। हेर, सुख भनेको वस्तु न धनमा छ न महलमा, न राम्रो लुगामा छ न मिठो खानामा छ। सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ, हृदयदेखि मागेको हुन्छ, त्यही पाउनमा छ। रानी, हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय जो कि मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग। जबसम्म हानिमा त्याग हुँदैन, तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन। के होला, ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ, हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्यो।
0: अवश्य न,

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 15 गते सोमबार, भाद्र कृष्ण पक्ष तृतीया तिथि। तदनुसार अगस्त 31 तारिक सन् 2026 नेपाल सम्बत 1146 गुनलागा तृतीया। यस बेला बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी राजु थापा, उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तर्सम्वादको। 7 बजे समाचार, समाचार पछि संचार तथा सूचना कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:45 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि पर्यावरण र जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 9 बजेको समयमा सरोकार कार्यक्रम सुन्न सक्नुहुनेछ।

0: सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवत गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 6 भगवान श्री कृष्ण भन्नुहुन्छ, एतान्यपि तु कर्माणि संगम त्यक्त्वा फलानि च कर्तव्यान् इतिमे पार्थ निश्चितम मतम उत्तमम। यसर्थ हे पार्थ, यी यज्ञ दान र तप रूपी कर्महरूलाई अन्य सम्पूर्ण कर्तव्य कर्महरू प्रतिको आसक्ति र फलहरूलाई त्यागेर अवश्य गर्नुपर्दछ भन्ने मैले निश्चय गरेको उत्तम मत हो। अरू सबैका मत बताइसकेपछि भगवान कृष्णले कर्मको विषयमा र त्यागको विषयमा आफ्नो पहिलो वक्तव्य जारी गर्नुभएको थियो अघिल्लो श्लोकमा। यज्ञ दान र तप रूपी कर्म कहिल्यै पनि नछोड, त्याग्न योग्य छैन तिनीहरू भनेपछि अब आफ्नो परम उत्तम मत वा निश्चय जारी गर्दै हुनुहुन्छ। भगवान कृष्ण आफ्नो बाटो देखाउँदै हुनुहुन्छ, मेरो बाटो यो हो भनेर त्यहाँ प्रकाश बाल्दै हुनुहुन्छ। त उहाँको बाटो निश्चित रूपमा परम कल्याणकारी हुन्छ। भगवान कृष्णको बाटो, भगवान कृष्णको मार्ग त कस्तो छ भने आजसम्म जति पनि मनुष्य भए तिनलाई पनि काम लाग्छ, भविष्यमा पनि सदा काम लाग्छ। कुनै त्यागवादी सन्यासवादी धर्म परम्परावादी पन्थवादी कुनै अमुक ईश्वरवादी धर्म भविष्यमा रहनेवाला छैन। हामीले आफ्नो अगाडि छर्लङ्ग देख्नेछौँ, अर्को 20-30 वर्षभित्र सबै सम्प्रदायहरू मर्नेछन्, यी पन्थहरू मर्नेछन् या परम मूर्खहरू मात्रै साम्प्रदायिक रहनेछन्। बुद्धिमान व्यक्तिहरू सम्प्रदाय र पन्थबाट अलग भएर आध्यात्मिक बन्नेछन्। उनलाई यो धर्म उधर्मसँग पनि केही अर्थै रहने छैन। जहाँ पनि राम्रो हुनेछ त्यो राम्रोलाई ग्रहण गर्नेछन् र आफ्नो हृदयको परम भावना जस्तो छ त्यही भावना अनुसारको अध्यात्मलाई आत्मसात गर्नेछन् र अभिव्यक्त गर्नेछन्। त्यस्तो परम स्वतन्त्रताले भरिएको आफ्नो हृदयको नजिक रहेको अध्यात्मको बाटो आजभन्दा 5200 वर्ष पहिले भगवान कृष्णले देखाइसक्नुभयो। त्यसकारणले भगवान कृष्ण भविष्यको गुरु हो, विगतको मात्रै होइन। यो होइन कि भगवान कृष्ण कुनै दिन हुनुहुन्थ्यो, भगवान कृष्ण भविष्यमा हुनुहुनेछ। यो श्लोकले त्यही देखाउँछ। आउनुहोस् यो श्लोकलाई भित्र पसेर हेरौँ। हे पार्थ, यी यज्ञ दान र तपरूपी कर्महरूलाई अन्य सम्पूर्ण कर्महरूप्रतिको आसक्ति र फलहरूलाई त्यागेर अवश्य गर्नुपर्दछ। एतान यपि, अहिलेसम्म भनिएका सबै कर्महरू चाहिँ बस कसरी गर तिमीले, यज्ञ दान र तपरूपी कर्म त गर, गर्दाखेरि बस दुईटा कुरामा ध्यान देऊ। एउटा त कर्मप्रति तिम्रो आसक्ति नजन्मियोस्, यो कर्म ऊ कर्म भन्ने तिम्रो मनमा आसक्ति नजन्मियोस्, कुनै वैरभावले कुनै मनलाई मैलो गरेर वा लोभले भरिएर कर्म नगर। सङ्घलाई त्याग, यानि आसक्तिलाई त्याग, र दोस्रो फललाई त्याग। कर्मको फल जस्तो सुकै आउँछ त्यसप्रति तिम्रो आफ्नो हृदयमा स्वीकार भाव जन्माऊ। जब म कर्ममा आसक्तिको त्याग गर्दछु मेरो कर्ता भावको त्याग हुन्छ, मैले गरेको भन्ने भाव नै त्याग हुन्छ। किनभने निजी कारण जुन छन् कर्म गर्ने, ती सबै निजी कारणहरूलाई म त्यागिदिन्छु भित्रबाट। मेरो आफ्नो राग मेरो द्वेष दुइटै कुरा न हुन्छ, केही कुरा मन परेर कर्म गर्छु म या मन नपरेर भाग्ने काम गर्छु। मन नपरेपछि कर्म छोड्छु, मन पर्दाखेरि कर्म गर्छु। यी दुइटैमा राग छ, दुइटैमा बन्धन छ। राग र द्वेष यी दुवै

0: परम बन्धनकारी हुन्। यी दुईलाई छोडेर तिमी कर्म गर, सारा कर्म गर तिमी, तर कर्म प्रतिको आसक्ति यानि कर्ताभाव, मैले गरेको हो भनेर मेरो आफ्नो निजी आकाङ्क्षा कर्ममा लगेर नहाल। सारा कर्महरू प्रकृतिले गरिरहेको छ। अध्याय 3 पनि आएको थियो कि अहंकार विमूढ आत्मा कर्ता इति मन्यते। अहंकारी विमूढ आत्माले म कर्ता हुँ भन्ने बुझ्छ। कर्ता त परमात्मा हो, त्यही एक मालिकले सारा कर्म गरिरहेको छ। तपाईँलाई त्यसैले प्रयोग गरिरहेको छ, मलाई त्यसैले प्रयोग गरिरहेको छ, मलाई वक्ता र तपाईँलाई श्रोता त्यसैले बनाइरहेको छ। वक्ताभित्र पनि त्यसैको हात छ, श्रोताभित्र पनि त्यसैको हात छ, व्यक्तिको हात छैन। सारा कर्महरू यी आफै भइरहेका छन् वा परमात्माले गरिरहेको छ, परमात्माको माध्यमबाट भइरहेको छ भन्ने बुझ्ने बित्तिकै कर्म प्रतिको आसक्ति सकिन्छ। अब यहाँ दुई प्रकारका व्यक्ति हुन्छन्। ज्ञानी व्यक्तिले के भन्छ कि सारा कर्म प्रकृतिबाट भइरहेको छ, ऊ त आफू त अकर्ता हो। ज्ञानी त आत्माको रूपमा देख्दछ, साक्षीको रूपमा देख्दछ, भित्रको चैतन्यको रूपमा आफूलाई अनुभव गर्छ। त्यो चैतन्यले त कुनै पनि कर्म आजसम्म गरेकै छैन। कर्मको क्षेत्र त बाहिरी हुन्छ, कुरुक्षेत्र त बाहिर हुन्छ, धर्म क्षेत्र मात्रै भित्र हुन्छ। त ज्ञानीले सारा कर्म प्रकृतिले गरिरहेको छ भन्ने बुझेर कर्म गर्छ, यसरी उसको कर्मप्रति कुनै पनि लिप्सा रहँदैन। र अर्कोतिर भक्तले के गर्छ कि सारा कर्महरू परमात्माले गरिरहेको छ भन्ने भाव राख्दछ, सबै परमात्माले गरिरहेको छ, परमात्माप्रति समर्पित छन् सबै कर्म भन्छ। त ज्ञानीको पनि कर्ता भाव रहँदैन, भक्तले त कर्ता परमात्मालाई देख्छ, त दुवैको कर्ता भाव रहँदैन। ज्ञानीले कर्ता प्रकृतिलाई देख्छ, भक्तले कर्ता भगवानलाई देख्छ। दुवै अवस्थामा आफ्नो टाउकोमा केही पनि लिँदैनन्। यो कर्म प्रतिको आसक्ति त्याग्नु हो। त्याग्नु यानि कि प्रकृतिप्रति छोडिदिनु कि भगवानप्रति छोडिदिनु। स्वरूपबाट कर्म त्याग्ने होइन, आसक्तिको त्याग। र दोस्रो फलको त्याग, फलानि च। फलको त्याग भनेको के हो कि मैले अमुक कर्म गरे, अमुक प्रकारको फल आओस् भनेर मनमा त्यो धारणा गरेर बस्नु। अब मैले मनमा धारणा गरेँ भने त कर्म त गरिसकेँ, तर फलप्रति कुनै पनि अपेक्षा मनमा धारण गरेँ भने मेरो मनमा बोझ प्रारम्भ भयो र कर्मको फल आउँछ कुनै दिन। फल त निश्चित रूपमा कि उति नै आउँछ, कि कम आउँछ, कि बढी आउँछ। कुनै पनि प्रकारको फल आउन सक्छ। फलका 3 प्रकारका रूप हुन्छन्, इष्ट, अनिष्ट वा मिश्रित फल आउँछ। इष्ट भनेको मन परेको, अनिष्ट भनेको मन नपरेको, वा मिश्रित भनेको दुइटैको सम्मिश्रित आउँछ। अब मैले चाहे जस्तै फल आयो भने ओहो, मैले कर्म गरेर फल आयो, म कति महान मान्छे भनेर म भित्र अहंकार जन्मिन्छ। त्योभन्दा बढी आयो भने त अहंकारको कुनै हिसाबै छैन, त्योभन्दा कम आयो भने हीनता बोध जन्मिन्छ। त कर्मको फल त अनिवार्य रूपमा आउँछ, कर्मको फलबाट भाग्न सकिँदैन। फल प्रतिको आसक्ति हृदयमा नराख्ने मात्रै हो। अब मैले यति नै फल आउँछ यसको भनेर आसक्ति आफूभित्र राखिनँ, यति नै फल आओस् भनेर अपेक्षा राखिनँ भने जति फल आए पनि म कर्मबाट सन्तुष्ट हुन्छु, फलप्रति मेरो ध्यान हुँदैन, फलले मेरो हृदयमा राग वा द्वेष जन्माउन सक्दैन। र यदि फलप्रति मेरो कुनै पनि आसक्ति छैन भने, बिना आसक्ति कर्म गर्न थाले भने, कर्म त वर्तमान क्षणमा हुन्छ, वर्तमान क्षणमा जे पनि हुन्छ त्यो परम तृप्तिदायी हुन्छ, फल भविष्यमा आउँछ। भविष्यको कुरा अहिले मेरो मनमा यहाँ साँचेर राखेँ भने म जहिले सुकै तनावमा जान्छु। त्यस कारणले बडो स्पष्ट मार्ग निर्देशन छ भगवद् गीताको मनुष्यलाई कि तिमी सङ्ग र फल दुईटा कुराको त्याग गरेर तिमीले सारा कर्महरू गर। कर्तव्यानिति, बस यही हो कर्तव्य, मे पार्थ निश्चितम मतम उत्तमम, यही नै तिम्रो कर्तव्य हो। किन किन कर्तव्य हो भनेर भगवान कृष्णले ठोक्नुभयो, किन यति स्पष्टताका साथ भन्नुभयो, निश्चयम भनेर भन्नुभयो, किनभने यहाँबाट भाग्ने कुनै पनि उपाय छैन। कर्मबाट भाग्न सकिँदैन। कर्मप्रतिको राग वा आसक्ति छोड्ने, कर्म जुन जुन रागको कारणले हुन्छन् ती रागलाई त्यागिदिने र फलप्रतिको अपेक्षा त्यागिदिने, त्यो भएपछि कर्म निरन्तर चलिरहन्छन्, फल पनि आउँछ जान्छ आउँछ जान्छ, तर व्यक्ति भित्रबाट अप्रभावित रहन्छ, व्यक्ति सन्न्यस्त रहन्छ, व्यक्ति त्यागिरहन्छ। व्यक्ति ज्ञानी हुन्छ, व्यक्ति भक्त हुन्छ र व्यक्तिको जीवनमा अद्भुत आनन्द आउँछ, किनभने व्यक्तिगत त केही पनि रहेन, निजी केही पनि रहेन, कर्म गर्नुको आनन्दको कारणले व्यक्तिले कर्म गर्छ। हरेक कर्म मुक्तिदायी हुनेछन्, अब हरेक कर्म ईश्वर पूजा हुनेछ, भगवत सेवा हुनेछ, हरेक कर्म सेवा पूजा हुनेछन्। जब मेरो हृदयमा कुनै पनि आसक्ति रहेन र त्यो आसक्तिको कारणले म कर्म गरिरहेको छैन, भित्रको आसक्तिलाई छोडेर आसक्तिलाई त्यागेर म कर्म गरिरहेको छु, त्यतिखेर मेरो हृदय कस्तो होला त? एकछिन पनि बिना आसक्ति त्यागेर कर्म गरेर हेर्नुहोस् त। एउटा कुनै कविता लेख्नुहोस् राम्रो होस् भन्ने अपेक्षा नराखिकन, बस लेख्नुको मजा, मादल बजाउनुहोस् वा कुनै निबन्ध लेख्नुहोस् वा उठेर यसै नाच्नुहोस् वा कहीँ हिँड्नुहोस्, कसैसँग अकारण कुरा गर्नुहोस्, कारण मुस्कुराउनुहोस्, अकारण हाँस्नुहोस्, कुनै फुललाई प्रेम गर्नुहोस्, फुलको अगाडि गएर गीत सुनाउनुहोस्, गुनगुनाउनुहोस्, चन्द्रमालाई हेरेर कहीँ गुनगुनाउनुहोस्, सूर्यसँग कुरा गर्नुहोस्। अकारण मैले केही पाउँछु भनेर होइन है, पुण्य हुन्छ भनेर होइन, पुण्य हुन्छ भनेर गरेको सारा कामले पाप दिन्छ, पुण्य होइन, बस गर्नको आनन्द छ, फलप्रतिको कुनै अपेक्षा नै छैन र कर्म गर्ने कुनै राग नै छैन, बस कर्मको आनन्द छ। राग भयो भने कर्म बलजफ्ती हुन्छ, कर्म भावावेशमा आएर आवेशमा आएर गरिनेछ, परवेशमा भएर कर्म गरिनेछ। जब कुनै राग नै छैन भने कर्म के हुन्छ, आफ्नो जीवनको शुद्धतम अभिव्यक्ति हुन थाल्छ, कर्म क्रिया बन्न थाल्छ। कुनै पनि अपेक्षा नराखिकन कर्म गर्यो भने हरेक कर्म परम मुक्तिदायी, परम तृप्तिदायी हुन जान्छ। अब योभन्दा माथि जीवनमा केही पनि छैन, यो परम मुक्तिको श्लोक हेर्नु होला त कस्तो अद्भुत छ, कि कर्म त भइराखेका छन् तर व्यक्ति मुक्त छ। हामीले देखेका छौँ व्यक्ति अल्छी गरेर बसिरहेको छ, कर्म पटक्कै गरेको छैन वा कर्म गर्यो भने बन्धन हुन्छ भनेर डराएर बसेको छ, र पनि यो व्यक्ति एकदमै बन्धनमा छ। जसले कर्म छोडे ती बन्धनमा छन्, जो यो भावले कर्म गर्न थाले ती परम मुक्त छन्। ल हेर्नुहोस् त कर्मलाई के भन्ने, मुक्तिदायिनी भन्ने, महामुक्तिदायिनी भन्ने। यदि जानियो भने कर्म मुक्तिदायिनी, परम मुक्तिदायी, यदि जानिएन भने कर्म परम बन्धनकारी, आफूमा भर पर्छ। कर्मले कुनै आग्रह लिएर आएका छैनन्, कर्मप्रति तपाईँको दृष्टिकोण, तपाईँको एटिच्युड सही बनाउनुहोस्। अब अगाडिका करिब 34 श्लोकमा कर्मका विभिन्न आयामहरूको चर्चा आउँछ। यी 34 श्लोक मान्नुहोस् कि 34,000 तीर्थ हुन्, परम तीर्थको यात्रा हुन् यिनीहरू। यो भाव जीवनमा उत्रियो भने त परम मुक्ति जन्मिहाल्यो। त्यसकारणले बडो संवेदनशील भएर, मननशील भएर, विवेकशील भएर यी श्लोकको आन्तरिक गहिराईमा प्रवेश गरौँ, यो भगवान कृष्णको आगो हामीलाई पनि लागोस्।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

महेश कृष्ण प्रेम दे दो लवलेश, तुम्हारी कृपा कोर लवलेश, हों हों पै हों रास प्रवेश, ब्रज रस माधुरी। हे ब्रज गोपिनी को भेष धारण गरेका आशुतोष भोलेनाथ, म माथि कृपा गरी थोरै भए पनि श्री कृष्ण प्रेम दिदेऊ। यदि अलिकति पनि तिम्रो कृपा पाउन सके भने मैले रास मण्डलमा प्रवेश पाउने थिएँ। देवादिदेव आशुतोष भगवान श्री पशुपतिनाथको चरण कमलमा कोटि कोटि वन्दन गर्दै जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित भोले बाबा सम्बन्धी प्रार्थनाका साथै कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, श्यामा श्याम धाम ठिमीद्वारा सञ्चालित यो आध्यात्म सन्देश कार्यक्रममा आध्यात्मिक ज्ञानवर्धक सन्देशका साथै प्रमुख रूपले जगद्गुरु श्री कृपालुजी महाराजका नेपाली प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन एवं सुमधुर सङ्कीर्तनहरू सुनेर सत्सङ्ग प्राप्त गर्न सक्नुहुनेछ। हरेक दिन बिहान 5:25 बजे रेडियो नेपालको राष्ट्रिय प्रसारण एवं क्षेत्रीय प्रसारण लगायत यस अन्तर्गत इन्टरनेट सेवाबाट पनि यहाँले एकैसाथ यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रमको शुभारम्भ गरौँ पञ्चाक्षर मन्त्रद्वारा। यस पञ्चाक्षर मन्त्रमा जगद्गुरु श्री कृपालुजी महाराजले ब्रज भाषामा अन्य याचना पनि गर्नुभएको छ, जसको आशय श्री कृष्ण प्रेम भक्तिलाई नै लक्षित गर्छ।

0: प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: खेदोल्लास विलासेषु स्वात्मकृतैर् वेदवंश महोपनिषद छैठो अध्यायको तेस्रो मन्त्र। यो खेद उल्लास विलास जुन छ अर्थात् सुख र दुःख त तिमीले आफै क्रिएट गरेको हो। वास्तवमा कुनै पनि पदार्थमा न सुख छ न दुःख छ। सुख दुःख कुनै छैन। यही चिज भगवान श्री कृष्णले बताए गीता 2:62-63 मा।

0: स्मृति विप्रव स्मृति प्रंसात बुद्धिनाशो बुद्धिनाशात प्रणश्यति। गीता 2:62-63। पूरा विज्ञान समझाए यहाँ श्री कृष्ण ले कि कुनै पनि व्यक्ति को पतन कसरी हुन्छ। त हेर्नुस् यहाँ श्री कृष्ण डिटेल्स में समझाउँछन्। कुनै वस्तु व्यक्ति ले देख्छ, पहिला देख्छ, नदेखे सम्म त्यसको कामना बन्दैन। पहिला देख्छ कुनै पदार्थ, एउटा नयाँ मोडल को मोटरसाइकल आयो, हाम्रो पुरानो छ, या हाम्रो साइकल मात्र छ, छिमेकीले मोटरसाइकल किन्यो, मोटरसाइकल देखेर ओहो त्यो मोटरसाइकल प्राप्त गर्न पाए हुन्थ्यो, त्यो चिन्तन गर्न थाल्छ उसले, आसक्ति बन्छ, आसक्ति पछि कामना बन्छ त्यसलाई प्राप्त गर्ने। अब के गर्ने, या त घर परिवारको खर्च कटौती गरेर जम्मा गर्दै किन्ने हो कि, कर्मचारी भए तलबले पुग्दैन घुस खाएर किन्ने हो कि, त माम अब चिन्तन गर्न थाल्छ, आसक्ति भयो त्यसमा, कामना बन्यो, अब प्रयत्न गर्छ त्यो प्राप्त गर्नलाई, प्राप्त नभए क्रोधित हुन्छ, जति गरे पनि त्यस्तै हो, भगवानले पनि विचार गर्दैनन्, भगवानलाई समेत दोष दिन्छ। यदि प्राप्त भइहाल्यो भने त्यसमा मोह हुन्छ, मोह। अब मोटरसाइकल किनेर ल्याछ, यदि कसैले छिसिक्क कोरिदियो पनि भने यही हृदयमा कोर्या जस्तो हुन्छ, किन मोह छ त्यसमा, त्यस कारण त्यसबाट पनि क्रोध नै हुन्छ। जब क्रोध आउँछ बस जुन ज्ञान छ त्यो खत्म हुन्छ क्रोधमा। व्यक्तिहरू सोच्दैनन्, कसैले केही भनिदियो, केही गरिदियो त व्यक्ति चिन्तन गर्न थाल्छ, त्यसले मलाई किन त्यसो भन्यो, त्यसले किन त्यस्तो गर्यो, चिन्तन गर्छ गर्छ गर्छ गर्छ गर्छ, एक सीमासम्म पुग्छ, बुद्धि ज्ञान सब खत्म हुन्छ, हतियार उठाउँछ, गएर हत्या गरिदिन्छ। त्यही कारण त जब बुद्धि नाश हुन्छ त्यति बेला ऊ यो सोच्न सक्दैन कि मैले यो हत्या गरेँ या कुनै गलत कार्य गरेँ भने मलाई जेल जानुपर्छ, मेरो जीवन बर्बाद हुन्छ, यो सोच्नै सक्दैन, ज्ञान खत्म हुन्छ। जब यो कार्य गर्छ प्रणश्यति। भगवान श्री कृष्णले पुरा विज्ञान सम्झाए, पहिला कुनै पदार्थ देख्नु, त्यसपछि त्यसको चिन्तन हुनु, त्यसमा आसक्ति हुनु, त्यसपछि त्यसको कामना बन्नु प्राप्तिको, प्राप्त नभए क्रोध हुनु, प्राप्त भए मोह हुनु, फेरि त्यसमा हानि हुँदा क्रोध हुनु, क्रोध भएपछि ज्ञान समाप्त हुनु, जब ज्ञान समाप्त हुन्छ त्यसपछि प्रणश्यति, त्यसको पतन हुन्छ। यो संसारको जति पनि चिज छ त्यसमा हामी चिन्तन गर्छौँ। हेर्नुहोस् एक बच्चा छ, तपाईँहरू रात दिन चिन्तन गर्नुहुन्छ, यो मेरो हो, मेरो हो, मेरो हो, मेरो, मेरो छोरो, मेरो छोरो, मेरो छोरो, जबकि त्यो बच्चासँग साथमा तपाईँभन्दा बढी तपाईँका स्कुलमा भर्ना गरेको मास्टरनीहरू रहन्छन्, छिमेकीहरूसँग खेल्न जान्छन्, छिमेकीहरूले पनि माया गर्छन्, तर त्यहाँ भावना जसको छोरो त्यसको हुन्छ, यो मेरो मेरो मेरो। जब त्यो बच्चा मरस त त्यति नै प्रकारको दुःख हुन्छ, किनकि चिन्तनको कारण। छिमेकीलाई त्यति दुःख हुँदैन, उसले मेरो फिलिङ राखे हुँदैन, बस चिन्तनमा फरक छ। हेर्नुहोस् मानिलिनुहोस्, अझ सजिलो गरी सम्झाउँछु तपाईँलाई। एक दिनेश नामको व्यक्ति मरेछ, मर्या वर्या थिएन एक्टिङमा, मर्यो कुनै कारण बस मर्यो, यो सम्झिनुहोस्, डाक्टरले गलत जजमेन्ट दिएको थिए, मर्यो। दिनेश मरेको सुनेर दिनेशको श्रीमतीले जब सुनी रोई कराई गर्न थाली, मूर्छित भई, यति दुःख भयो उसलाई। त दिनेशको छोरोले पनि सुन्यो कि पिताजी मरे, त ऊ पनि दुखी भयो, रुन थाल्यो, तर मूर्छा परेन, केवल रोयो। त्यति नै बेला दिनेशको एक साथी आइपुग्यो, उसले पनि थाहा पायो मेरो खास दोस्त थियो मरे, उसले पनि दुई थोपा आँसु बगाइदियो। घरमा एक नौकर थियो काम गर्ने, उसले पनि सुन्यो मालिक साहब मरे, त दुखी भयो थोरै, तर रुने ओर्ने त्यति साह्रो गरेन। छिमेकीले सुने कि दिनेश मरे रे, त छिमेकी आफ्नो श्रीमती जो भान्सामा थिए उसलाई सुनाउँछन् आफ्नो कोठैबाट, ए सुन्याऊ, दिनेशजी थिए नि जो हाम्रो छिमेकी, ती त मरेछन्। त श्रीमतीजी तरकारी पकाउँदै थिइन्, उनले पनि ए मरेछन्, ती बच्चाहरू सानसानै थिए, अब तिनले कसरी हुर्काउँछिन् कुनी, यो चिज बताइन्, तर तरकारी चलाउन पनि छोडिनन्। न सुख न दुख। त त्यही कुरो उड्दै उड्दै दिनेशको एक आसामीले सुनेछ, छट्टु रहेछ, चुपचाप कागज वागज नगरिकन 1,00,000 रुपियाँ ल्याए रहेछ दिनेशसँग। जब उसले सुन्यो कि दिनेश मर्यो, त उस खुसी भयो, जग्गामा लगाते पैसा आथेन जग्गाबाट, मन्दी चलेर तिर्न गाह्रो भइरहेको थियो, दिनेश मर्यो, आनन्द भयो। जुन दिन पर्ने थियो उसले यो सोच्यो। तब सब संसारभरिका दार्शनिकहरू जम्मा भए, हिसाब लाउन थाले, एक दिनेश भन्ने व्यक्ति मर्यो त त्यसको श्रीमती यति दुखी भए कि मूर्छित भए, छोरो पनि घुवा घुवा रुन थाल्यो, साथीले 1-2 थोपा आँसु बगायो, नोकर पनि केही दुखी भयो, छिमेकीलाई न दुख न सुख कुनै अवस्था भएन, न्युट्रल, र जो आसामी थियो त्यो चाहिँ खुसी भयो। त यो दिनेशमा सुख छ कि दुख छ, यसको चिन्तन गर्न थाले। यदि दिनेश भन्ने पर्सनालिटीमा दुःख भए त सबलाई दुःख प्राप्त हुनुपर्ने, सुख भए सबलाई सुख हुनुपर्ने, आसामी चाहिँ खुसी भयो सुखी भयो, अरू दुखी भए दुःखको पनि अलग अलग हिसाब किताब भयो, कसैलाई धेरै कसैलाई कम। यही चिन्तन गर्दै थिए त फेरि यो थाहा भयो कि डाक्टरले गलत जजमेन्ट दिए रहेछन्, वस्तुत दिनेश मरेको रहन्छ, भ्रम भए रहेछ, दिनेश जीवित रहेछ, उठ्यो दिनेश। जब दिनेश उठ्यो यो कुरो थाहा पाए त श्रीमतीले सुनी फेरि रुन थाली, रोएर मूर्छित भई, के कारण, हर्षको कारण, खुसीको कारण। छोरोले पनि सुन्यो, ऊ पनि आँसु बगाउन थाल्यो, हर्षको आँसु हो, पिताजी जिउँदै रहेछन्, अब मलाई कसरी पढ्ने फिस कसरी तिर्ने भन्ने चिन्ता थियो, अब त्यो रहेन। साथीले पनि सुन्यो, खुसी भयो, नौकर पनि खुसी भयो, तर परिमाणमा अलग अलग। फेरि छिमेकी कहाँ आइपुग्यो त्यही खबर, त अब तरकारी पकाइ वरि रोटी बेल्दै थिइन् श्रीमती, छिमेकीले भने ए सुन्यौ, दिनेश त मर्या रहन्छन्, जिउँदै रहेछन् नि। त उनले रोटी बेल्न छोडिनन्, बेल्दा बेल्दै जवाब दिन, ए राम्रो भएछ ल, बच्चाहरू हिर्काउन ओर्न त्यो अबला हुन्थे, गाह्रो हुन्थ्यो, ठिकै भएछ, उसले रोटी बेलिरहे, न सुख न दुख। अब त्यही कुरा घुम्दै घुम्दै जो आसामी थियो 1,00,000 रुपियाँ तिर्नुपर्ने दिनेशलाई, त्यस कहाँ पुग्यो त त्यो परम दुखी भयो। त्यसले भने हे भगवान्, तिमी पनि रुखको टुप्पोमा पुर्याएर तल बन्चराले काट्छौ, यदि त्यो जिउँदै हुनुहुन्थ्यो त फेरि मरेको खबर किन सुन्न पर्यो मैले, अब कहाँबाट जुटाउने लौ त्यो 1,00,000। त हेर्नुहोस्, एक व्यक्तिमै तमाम व्यक्तिले यो सोचे, चिन्तन गरे, के कारण, यस कारण कि स्वार्थको कारण, चिन्तनको कारण। श्रीमती डिपेन्डेन्ट थिए ऊ माथि, उसले कमाएर ल्याए, खान दिने, सब हेर विचार गर्ने, त्यसैले उसको स्वार्थ सबभन्दा धेरै थियो दिनेशसँग। त्यसैले जब थाहा पाए मर्यो त ऊ सबभन्दा बढी दुखी भए, छोरो पनि दुखी भयो, तर कम आमा भन्दा, किनकि चल ठिक छ, अब बाउ मरे त अब आफ्नै बलले मेहनत गर्नु पर्ला, यति सजिलो नहोला, हिम्मत देखायो। साथी पनि, साथी पर्या बेला काम लाग्थ्यो, अनेक सहयोग दिएको थियो, त्यसकारण थोरै ऊ पनि दुखी भयो। नौकर पनि मालिक साहब ठिकै थिए, माया गर्थे, मालिक नि साहबले गाली गर्दा नि उनले माया गर्थे, त्यसकारण दुखी भयो। छिमेकीलाई लेना न देना, आसामीलाई धन दिन न पर्दैन, त्यसकारण सुखी भयो। तर पछि ठ्याक्कै उल्टो भयो, अब जब जीवित भएको खबर आयो त श्रीमती खुसी भई, यति खुसी भई कि अब सब स्वार्थ फेरि पूर्ति हुने भयो, मेरो अघि हानि देखिरहेको थिएँ, त्यसकारण मूर्छित भई। फेरि रोयो, हर्षको आँसु बगाएर छोरोले आफ्नो स्वार्थको कारण, साथीदेखि लिएर सबले, त्यसकारण यो सब किन हुन्छ, चिन्तनको कारण। यो मेरो हो, यो मेरो हो, बस यो चिन्तनको कारण। त यो चिन्तनलाई बदल्नु छ र त्यो स्वयं आफै हुन सक्दैन, त्यसलाई गुरुले गर्छन्, सद्गुरुले गर्छन्। त हेर्नुहोस्, अब यहाँ निष्कर्ष यो हो कि तपाईँहरूलाई सद्गुरुको पहिचान गर्नु छ। त मैले हिजो बताथे तपाईँहरूलाई कि गुरु जति हुन सक्छन् तपाईँहरूलाई लाग्छ लिस्ट बनाउनुहोस्, त्यहाँ जानुहोस् र उसको कुरा सुन्नुहोस्। यदि भगवत प्राप्त सन्त भए उसले बोलेको बाणी भगवानको बाणी तपाईँको हृदय हल्लिनेछ, हृदयमा धक्का लाग्छ त्यहाँ। त त्यसबाट दुई चिज हुन्छ, एक संसारबाट वियोग, भगवानमा योग अर्थात् विराग र अनुराग हुन्छ। जति मात्रामा संसारबाट विराग हुन्छ त्यति नै मात्रामा भगवानमा अनुराग हुन्छ। र यो चिज मैले तपाईँहरूलाई बताते, म अनुभव गराउने छु बोली, त्यसकारण तपाईँहरू यहाँ उपस्थित हुनुभएको छ कि यो संसारबाट विराग कसरी हुन्छ, भगवानमा अनुराग कसरी हुन्छ। त हेर्नुहोस्, यसको अनुभव यही हो कि यहाँ महापुरुष द्वारा प्रतिपादित सिद्धांत मैले यहाँ बोले तपाईँहरूलाई सुनाए, त्यसको असर तपाईँहरूमा पर्यो। हेर्नुहोस्, अनुभव तपाईँहरूसँगै छ। रात दिन हामी संसारमा थियौँ त त्यति बेर त हामीलाई वियोग भयो, यहाँ भगवानमा अनुराग भयो। बस यसैलाई निरन्तरता दिनु छ। फेरि त्यसको निमित्त ध्यान दिनुहोस्, यो मैले सिकाए होइन कि संसार छोडेर जङ्गलै पस्नुपर्छ, यो होइन। वेद भन्छ अध्यात्मोपनिषद्को 41 मन्त्रमा यसको व्याख्या गरिएको छ कि यो संसारबाट विरागको स्वरूप कस्तो हुन्छ। त यहाँ वेद भन्छ कि संसारी पदार्थ रहोस्, वासनानुदयो भोग्ये वैराग्यश्च तदावधि। ध्यान दिनुस, संसारको पदार्थ छ, भोग गर्दैछ, तै पनि त्यहाँ मनको आसक्ति छैन, यो वास्तविक वैराग्य हो। यदि कोही व्यक्ति जङ्गल जाओस् र बताओस् म वैरागी हुँ, त संसारमा त केही पाउँदै पाउँदैन, जङ्गलमा के को वैरागी तिमी। यदि हिम्मत छ भने यही संसारमा बसेर वैरागी बनेर देखाउ। त वेद भन्छ वैराग्यको परिभाषा त्यो हो कि भोग गर्ने तमाम सामान होस्, तै पनि त्यसमा वासना नहोस्, आसक्ति नहोस्, कर्कलोको पातमा रहेको पानी समान, त्यो हो वैराग्य। यदि संसार पुरै त्यागी देऊ त फेरि कति बेर जीवित रहन्छौ, दाल रोटी नखाए चाहिन्छ, त्यो पनि सब चाहिन्छ, तर रहेर पनि नरहने अवस्था हुनुपर्छ, त्यो सद्गुरुले गराउँछन्। त यो प्रकार तपाईँहरूको हृदय हल्लिन्छ, एक काम त्यही अनुसार विराग र ज्ञान हुन्छ, अनुराग हुन्छ। यतिले मात्र पनि पुग्दैन महापुरुष चिन्हलाई, ध्यान दिनुहोस्। अब एक चीज हो कि भगवान उसमा समाहित छ कि छैनन्, भगवानको प्रेम त्यसमा छ कि छैन, अब यो समात्नु पर्छ महापुरुषमा। जब यो समातिन्छ तब कन्फर्म हुन्छ कि यो भगवत प्राप्त सन्त हो, त्यसैबाट हाम्रो काम बन्छ। त्यो भगवानको प्रेम छ कि छैन, भगवत प्राप्त सन्त हो कि होइन, यो कन्फर्म गर्ने जुन विषय छ यसलाई म बोल्ने छु आज होइन भोलि। श्रीमद् सद्गुरु भगवान की।
1: धारावाहिक रूपमा हुने समन्वयात्मक दार्शनिक प्रवचन भर्खरै श्रवण गर्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट। यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला।